नमस्कार श्रोता, शुभ प्रभात। मीडियम वेब को 213.67 तदनुसार 1404 किलोहर्ज मा हामी आकाशवाणी गान्तोक को बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। यससँगै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा को 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज ओन एआईआर मा पनि सुनिरहनु भएको छ। आज मिति विक्रम सम्मत 2083 साल वैशाख महिनाको 25 गते, ईस्वी सम्मत 2026 मई महिनाको 8 तारीख आज हो शुक्रबार। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:32 भइरहेको छ। आकाशवाणी गान्तोकका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै शुरू गर्दैछौ आजको हाम्रो प्रसारण सेवा मंगल ध्वनिबाट।

हवस् त श्रोता, आजको सुविचार छ भक्ति संगीत आत्माको शान्ति र परमात्मासँग जोडिने मधुर माध्यम हो। यसले मनको दुःख पीड़ा हटाई आशा विश्वास र सकारात्मक ऊर्जा भरिदिन्छ। भजन कीर्तनको मधुर स्वरले हृदयलाई पवित्र बनाउँदै जीवनलाई प्रेम सेवा र आध्यात्मिक मार्गतर्फ प्रेरित गर्छ। यही सुविचारको साथ अब प्रस्तुत गर्दछौ ईश्वरीय आराधना को कार्यक्रम भक्ति प्रभात।

श्रोता, आज भक्ति प्रभात कार्यक्रममा हामीले लिएर आएका छौं कलाकार पण्डित भीमसेन जोशीको आवाजमा हृदय स्पर्शी आनन्ददायी केही मीठा मीठा भजनहरू। त आउनुहोस् यस बिहानीलाई शुभ बिहानी बनाऊ यी सुमधुर मनमोहक भजनहरू सुनेर।

आकाशवाणीको बिहानी प्रसारण सेवामा आदरणीय श्रोतागणले सुन्नुहुँदैछ भक्ति प्रवाद कार्यक्रम। कलाकार पण्डित भीमसेन जोशीको आवाजमा सुमधुर भजनहरू।

हवस्त श्रोता, यतिन्जेल सुनिरहनु भएको थियो भक्ति प्रभात कार्यक्रममा कलाकार पण्डित भीमसेन जोशीको आवाजमा मीठा मीठा भजनहरू। यसका साथ आजलाई भने भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ।

0: हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एपबाट पनि सुनिरहनु भएको छ। श्रोतागण, यो सुन्नुहोस् अब उसो बिहान 10:30 प्रसारण गरिने कार्यक्रम सम्बन्धित जानकारी। यस जानकारीको लगत्तैपछि यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी सुनाउनेछौ। क्रमैले प्रथम संस्कृत अनि हिन्दी समाचार, 7:05 लिएर आउनेछौ गान्धी कथा, 7:25 श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली समाचार, 7:35 लिएर आउनेछौ सूचना अनि विविध कार्यक्रम प्रणाम सिक्किम, यसरी 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार, त्यसपछि 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ अंग्रेजी समाचार, बिहानीको 8:40 लिएर आउनेछौ नेपाली गीतहरूको कार्यक्रम गीतिमाला भनी 9:00 सुनाउनेछौ यस केन्द्रबाट मुख्य समाचार, 9:02 कार्यक्रम चित्रांजली अन्तर्गत सुनाउनेछौ पुराना हिन्दी चलचित्रका गीतहरू, 9:30 सुनाउनेछौ नेपाली लोकगीतहरू, बिहान ठिक 10:00 सुनाउनेछौ यस केन्द्रबाट मुख्य समाचार भने 10:02 श्रोताहरूलाई मनोरञ्जन गराउन भनी लिएर आउनेछौ कार्यक्रम ताजे तराने अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू, 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम एफएम गोल्ड। श्रोताहरू, यी त थिए अब उसो आजको हाम्रो बिहान 10:30 प्रसारण गरिने कार्यक्रम सम्बन्धित जानकारी। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ।
1: इयम् आकाशवाणी सम्प्रति वार्ताः श्रूयन्ताम्। प्रवाचिका रचा झा।

गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ गान्धी कथा कार्यक्रम अन्तर्गत गान्धीजी र अहिंसाबारे जानकारी रत्नकुमारी छेत्रीबाट।

भारत भूमिले अहिलेसम्म पाएका महान हस्तीहरू मध्ये मोहनदास करमचन्द गान्धी तथा महात्मा गान्धी विश्वमै सर्वाधिक चर्चित र मान्य बन्न पुगेका छन्। जसको एउटा विशिष्ट कारण छ, त्यो हो उनको सत्य र अहिंसा। गान्धीजीको सबैभन्दा ठूलो हतियार नै अहिंसा थियो, जसको प्रहारमा कहिल्यै सूर्य नअस्ताउने ब्रिटिस साम्राज्यले पनि हार खानु पर्यो। गान्धीले जीवनमा अहिंसालाई महत्व दिन थाले त्यसको एउटा रोचक घटना छ। गान्धीजीको घरमा माछा मासुको चलन थिएन, तर विद्यार्थी जीवनमा कुसंगतमा लागेर कतिवटा कुलतहरू पनि सिके, तर यो कुरालाई उनले लुकाएर राखेनन् र आफ्ना बाबुलाई सबै कुरो स्पष्ट गरेर चिठी लेखे। मन मनै साह्रै डराएका थिए, तर बाबुले चिठी पढेर पनि केही भनेनन्। उनलाई लाग्थ्यो बाबुले उनलाई कुटलान् गाली गर्लान् भन्ने, तर केही नगरेका देखेपछि गान्धीजीका आँखाबाट बर्र आँसु झरे। उनले बाबुलाई सहस्रौं धन्यवाद दिए। गान्धीलाई आफ्नो भूलप्रति ग्लानी भएर आयो। यही घटनाबाट उनले अहिंसाको पाठ सिके। अहिंसा गान्धीको धर्म थियो, तर अहिंसाको अर्थ कायरता होइन भन्थे, र तिनी आँटीला पनि थिए। गौतम बुद्धको अहिंसाको प्रचार प्रसार पछि भारतमा जन्मेका मोहनदास करमचन्द गान्धीले अहिंसालाई प्रयोगमा ल्याएर उनी सफल पनि भए। विश्वमा गान्धीलाई चर्चित तुल्याउने अहिंसा नै हो। फलस्वरूप संयुक्त राष्ट्र संघले 2007 गान्धी जयन्तीलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा पालन गर्न थालेको छ। गान्धीले अहिंसा बारे एक ठाउँ भनेका छन्, मलाई सम्झना छ अहिलेसम्मको इतिहासमा सत्य र प्रेमले मात्रै सदैव जित हासिल गरेको छ। दुष्ट र हत्याराहरू केही समयका लागि अझै देखिन्छन्, तर कालान्तरमा ती सबैको पतन निश्चित छ। यसै प्रेम र सत्यमा अजस्र विश्वास राख्ने गान्धीजी भन्ने गर्थे, उदारता प्रजातन्त्रका नाममा हुने व्यापक हिंसा, विध्वंसद्वारा उत्पन्न हुने मृत्यु, टुरा टुरीपना र घरबार विहीनताले संसारमा केही परिवर्तन ल्याउन सक्दैन। विध्वंसकारी आन्दोलनले मानवमा घृणाको बिउ रोप्दछ, बदलाको भावना जगाउँदछ, फलस्वरूप परिवर्तनको आशा त्यसै खेर जान्छ। महात्मा गान्धी भन्दा अघि पनि अहिंसाका बारेमा यीशु बुद्धले व्यापक प्रचार प्रसार गरेका थिए, तर गान्धीले चाहिँ आफ्नो जीवन पर्यन्त यसको प्रयोग गरेर विश्वलाई बुद्ध यीशुको अहिंसामा कति ठूलो शक्ति छ भन्ने विश्वास दिलाए। विश्व इतिहासमा गान्धीको स्थान बेग्लै छ, पवित्र पनि। लुई फिसरले भनेका छन्, गान्धी एउटै टुक्राले बनेका मूर्ति हुन्। भारतलाई विदेशीको परतन्त्री शासनबाट मुक्त गर्न मात्र उनी जन्मेका छन्। यस बाहेक पनि गान्धीजी राजनैतिक क्रान्तिको राँको हुन्, सामाजिक आन्दोलनका चिराग। नैतिक उत्थानमा पनि गान्धीजीको उत्तिकै ठूलो भूमिका रहिआएको छ। यसैले भनिएको छ, उनी एकातिर लेनिन मेजिनी सन्यात सेनको लहरमा छन् भने अर्कोतिर जोरास्टर बुद्ध र यीशुको लश्करमा पनि उनको स्थान पाइन्छ। वर्तमान विश्वको विविध परिवेशलाई नियाल्दा फेरि गान्धीको अहिंसाको नीतिलाई सबैले आन्तरिक हृदयबाट आत्मसात गर्नुपर्ने देखिन्छ। समाजमा आइरहेको विखण्डन बदलाको बढ्दो भावनाले जर्जित विश्वलाई गान्धीजीले जीवनभर पालन गरेका अहिंसाको प्रयोग गर्ने समय आएको छ। त्यस्ता थुप्रै कारणहरू छन् जसका निम्ति म भने तयार छु, तर हिंसाका निम्ति जस्तै कारण भए पनि म मान्न तयार छुइन। यस्तो उच्च अहिंसावादी विचारधारा बोकेका गान्धीजीको प्रत्येक प्रयास र कार्यहरू अनुकरणीय छन्। एउटा व्यक्तिले जीवनमा गान्धीजीका कुनै एक कार्यलाई

अनुकरण गरे उसको जीवनमा अवश्य शान्ति प्रेम तथा अहिंसाको भावना जागृत भएर आउनेछ जुन चाहिँ सार्थक जीवनको मूल पक्ष हो। युद्धको विज्ञानले पूर्णतया एकतन्त्रे हैकमवादी धारणालाई जन्म दिन्छ तर अहिंसाको विज्ञानले शुद्ध प्रजातन्त्रतर्फ उन्मुख गराउँदछ। सजाय दण्डको भयमा प्राप्त गरेको शक्ति भन्दा प्रेममा आधारित शक्ति हजारौं गुणा स्थायी र प्रभावशाली हुन्छ भन्थे गान्धीजी। मानिसहरूमा एउटा भ्रम के छ भने अहिंसा एउटा व्यक्तिले मात्र पालन गर्न सक्छ, देशले सक्दैन। तर एउटा देश नै व्यक्तिहरूको वृहत समूह हो भने देशले अहिंसा पालन गर्न किन सक्दैन? सही शासन प्रणालीको सुलभ आधार नै अहिंसा हो। जुन समाजले अहिंसालाई सिरोपर गरी बाँच्ने प्रक्रिया अपनाउँदछ त्यो समाज सदैव प्रगतिको पथमा अग्रिम पंक्तिमा रहेको हुन्छ। अहिंसा बारे महात्मा गान्धी यसो भन्छन्, मैले अहिंसाको सिद्धान्त टल्स्टयबाट लिएको हो भन्ने गरिन्छ। यो 100% सत्य छैन, तर उनका अहिंसा सम्बन्धित रचनाहरूबाट पनि मलाई थुप्रै बल प्राप्त भएको छ। गान्धीको भनाइ अनुसार अशान्तिद्वारा शान्ति प्राप्त गर्न सकिँदैन, यस्तो प्रयास त असम्भव जस्तो लाग्छ। अहिंसाद्वारा कुनै रचनात्मक कार्य हुन सक्दैन भन्ने विषयमा तिनले कहिल्यै विश्वास गरेनन्। रचनात्मक कार्य अहिंसाकै सौम्य रूप हो, तर अहिंसाको साँचो परीक्षा तब हुन्छ जब हामी आफ्नो स्वीकृत ध्येयबाट सेवा गर्दै निसंकोच भावद्वारा मृत्युवरण गर्ने क्षमता अर्जित गर्दछौ। यस्तो मृत्यु जुन सर्वथा निर्दोष होस्, अहिंसक उपायद्वारा तबसम्म स्वराज्य प्राप्त गर्न सकिँदैन जबसम्म हाम्रो बहादुरीको अहिंसा हुन सक्दैन। अहिंसक कार्यवाहीका लागि अर्काको सहयोगमाथि निर्भर हुनु पर्दैन, तर हिंसक कार्यवाही अर्काको सहयोग बिना निष्कार्य हुन्छ। अहिंसा यस्तो शक्ति हो, बालक वृद्ध स्त्री पुरुष सबैले सहारा लिन सक्छन्। जब हामी अहिंसालाई आफ्नो जीवनको सिद्धान्त बनाउँछौ यो हाम्रो सम्पूर्ण जीवनमा व्यापक हुनुपर्छ। अहिंसा र कायरता परस्पर विरोधी शब्द हुन्। अहिंसा सर्वश्रेष्ठ सद्गुण हो भने कायरता ठूलो भन्दा ठूलो दुर्गुण। अहिंसाको मूल प्रेममा छ भने कायरताको मूल घृणामा रहन्छ। अहिंसकहरू सधैँ कष्ट सहिष्णु हुन्छन्। अहिंसक व्यवहार कहिल्यै पतन हुँदैन, तर कायरताले सधैँ पतन गराउँदछ। गान्धीजीले अझ भनेका छन्, अहिंसामा त्यो सत्यता समाविष्ट हुन्छ जसरी तराजुको दुई पल्ला बराबर हुन्छ। जो बाँच्नको लागि खान्छ, सेवा गर्नका लागि बाँच्छ, जीवन निर्वाहका लागि मात्र कमाउँछ, त्यस्तो व्यक्तिले कार्य गरे तापनि त्यो स्वार्थपूर्तिको निम्ति निष्काम हुँदछ, तर सर्वहित सर्वसेवा गुणको लागि भने कार्य सिद्ध बन्दछ। शान्तिको निम्ति क्रान्ति पनि आवश्यक हुन्छ, तर त्यो क्रान्ति सही र सटीक ठाउँमा हुनुपर्छ। अहिंसा त मानव जातिलाई उपलब्ध सबैभन्दा ठूलो शक्ति हो। मनुष्यले आफ्नो बुद्धिको सहाराले संसारका जुन प्रचण्ड भन्दा प्रचण्ड शस्त्रहरू निर्माण गरेका छन् ती भन्दा धेरै शक्तिशाली छ अहिंसा। संहार मानव धर्म होइन, मनुष्यले मृत्युका लागि सधैँ तयार रहनुपर्छ, तब मात्र उन्मुक्त रूपमा बाँच्न सक्छ। हामीले बुद्धि योगबाट काम गर्नुपर्छ। अहिंसा यस्तो वस्तु हो जसभित्र ज्ञान र कार्यशक्तिको समान स्थान रहिआएको छ, अथवा बुद्धि र हाम्रा सम्पूर्ण इन्द्रियहरूको पनि बराबर स्थान छ। जीवनको प्रत्येक क्षेत्रमा सर्वत्र न्यायपूर्ण व्यवहार अहिंसाको पहिलो उद्देश्य हो। द्वेष गर्नेहरूसँग प्रेम गर्नु सबैभन्दा कठिन विषय हो, तर हामीलाई चाहे कठिन भन्दा कठिन विषयको सामना गर्नु ईश्वरको प्रदान स्वरूप अहिंसा ज्ञानले सिकाउँछ। तन मन वचनद्वारा कसैलाई दुःख नदिनु, आफ्नो वा अर्काको भलो सम्झेर कसैलाई दुःख नदिनु अहिंसा हो। अहिंसालाई नीतिका रूपमा विश्वास नगरेर धर्मको अंशका रूपमा पालन गर्नुपर्छ भन्ने भनाई सत्यवादी अहिंसावादी महात्मा गान्धीको थियो।

श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो गान्धी कथा कार्यक्रम जो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एपबाट पनि सुन्दै हुनुहुन्छ। आउनुहोस् श्रोता, अब हामी केही छन् यो मिठो भक्तिमय भजन सुनौ कलाकार रविन्द्र जैनको स्वरमा।

आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक हजुर यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7 बजेर 35 मिनटमा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

आकाशवाणीको बिहानी प्रसारण सेवामा आदरणीय श्रोतागणले सुन्दै हुनुहुन्छ भजन कलाकार रविन्द्र जैनको आवाजमा।

0: नमस्कार, यो आकाशवाणी हो। समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले देशको सरकारी अन्न भण्डार 604 लाख भन्दा अधिक भएको बताउनु भएको छ। भियतनामका राष्ट्रपति तो लामले बदलिदो विश्वव्यापी व्यवस्थामा भारत र भियतनामसँग विश्वव्यापी आपूर्ति श्रृंखलामा प्रमुख भूमिका खेल्ने महत्वपूर्ण अवसर रहेको बताउनु भएको छ। कौशल विकास तथा उद्यमशीलता मन्त्रालयको प्रशिक्षण महानिर्देशालयले आज कानपुर स्थित राष्ट्रीय कौशल प्रशिक्षण संस्थानमा उद्योग परामर्श बैठक आयोजना गर्दैछ। पश्चिम बंगालका राज्यपाल आरएन रविले पश्चिम बंगालको विधानसभा विघटन गर्नुभएको छ अनि विदेश सचिव विक्रम मिश्रीले हिजो अबुधाबीमा भारत फ्रान्स र संयुक्त अरब अमिरात बीचको त्रिपक्षीय बैठकमा भाग लिनुभयो। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले देशको सरकारी अन्न भण्डार 604 लाख भन्दा अधिक भएको बताउनु भएको छ। यो परिणाम बफर स्टक वा आपतकालीन समयमा आवश्यक पर्ने परिणामहरूको लगभग 3 गुणा हो। सामाजिक सञ्जाल पोस्ट गर्नुहुँदै श्री जोशीले गहुँ र चामलको सुरक्षित स्टकले देशमा कल्याणकारी योजनाहरू र सार्वजनिक वितरण प्रणालीको लागि निर्बाध आपूर्ति सुनिश्चित गरिरहेको बताउनुभयो। उहाँले बलियो खरीद, राम्रो बाली र किसानहरूलाई पर्याप्त सहयोगले खाद्य सुरक्षा, किसानहरूको कल्याण र सुरक्षित भविष्यप्रति देशको प्रतिबद्धतालाई बलियो बनाइरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत खाद्य सुरक्षा निरन्तर बढ़िरहेको बताउनुभयो। भियतनामका राष्ट्रपति तो लामले बदलिदो विश्वव्यापी व्यवस्थामा भारत र भियतनामसँग विश्वव्यापी आपूर्ति श्रृंखलामा प्रमुख भूमिका खेल्ने महत्वपूर्ण अवसरहरू रहेको बताउनुभएको छ। मुम्बईमा भारत भियतनाम व्यापार मंचलाई सम्बोधन गर्नुहुँदै श्री लामले भन्नुभयो, विगतमा दुई देशले पारस्परिक सहयोगमा धेरै चुनौतीहरूको सामना गरेका छन्। उहाँले भारतीय कम्पनीहरूलाई भियतनाममा लगानी गर्न आमन्त्रित पनि गर्नुभयो। भियतनामी राष्ट्रपतिले भन्नुभयो, दुई देशबीचको सम्बन्ध पूर्व भियतनामी राष्ट्रपति हो ची मिन र पूर्व भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू जस्ता नेताहरूको दृष्टिकोणमा आधारित छ। 2016 यी सम्बन्धहरू धेरै नयाँ उचाइमा पुगेका छन्। यस अवसरमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भारत र भियतनामको प्रविधि र निर्माण क्षेत्रका उद्यमी लगानीकर्ता र पेशेवरहरूले एसियाको भविष्यलाई आकार दिने बताउनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले हिजो नयाँ दिल्लीमा वाणिज्य विभाग र उद्योग तथा आन्तरिक व्यापार प्रबन्धन विभागका अधिकारीहरूसँग बैठक गर्नुभयो। श्री गोयलले सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो, बैठकमा निर्यात र लगानी बढ़ाउने, नयाँ निर्यातकर्ताहरूको लागि अवसरहरू सृजना गर्ने र विश्वव्यापी बजारमा नयाँ सम्भावनाहरू अन्वेषण गर्ने बारेमा छलफल गरिएको थियो। बैठकले भारतीय व्यवसायीहरूको लगाई विश्वव्यापी मान्यता प्राप्त गर्ने, निर्यात प्रबन्धनलाई सुदृढ़ पार्ने र देशभरिका उद्योगको सहभागिता बढ़ाउने उपायहरू माथि पनि विचार गरिएको थियो। कौशल विकास तथा उद्यमशीलता मन्त्रालयको प्रशिक्षण महानिर्देशालयले आज कानपुर स्थित राष्ट्रीय कौशल प्रशिक्षण संस्थानमा उद्योग परामर्श बैठक आयोजना गर्दैछ। मन्त्रालयले यो बैठक विश्वव्यापी रूपमा प्रतिस्पर्धी भारतीय कौशल प्रणालीको लागि महत्वपूर्ण हुने बताएको छ। 30 भन्दा बढ़ी उद्योग नेताहरू, सीईओहरू र नीति विज्ञहरूले राष्ट्रिय उत्कृष्टता केन्द्रको स्थापनाको बारेमा छलफल गर्नेछन्। मन्त्रालयले प्रस्तावित उत्कृष्टता केन्द्रको रूपरेखा, भूमिका र जिम्मेवारीहरू परिभाषित गर्ने कुरामा छलफल केन्द्रित हुने बताएको छ। स्वास्थ्य सेवामा आर्टिफिशियल इन्टेलिजेन्स अप्नाउने कार्यलाई तीव्र बनाउन भारत एआई र भारतीय चिकित्सा अनुसन्धान परिषदले नयाँ दिल्लीमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले यो सम्झौता पत्रमा कृत्रिम बुद्धिमत्ताको जिम्मेवार र व्यापक प्रयोग मार्फत स्वास्थ्य सेवा सुधार गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताएको छ। मन्त्रालयले यस सहकार्य अन्तर्गत दुवै संस्थानहरूले कृत्रिम बुद्धिमत्ता समाधानका साथै परिषदको चिकित्सा अनुसन्धान विशेषज्ञताको लागि आफ्नो क्षमताको उपयोग गर्ने बताएको छ। पश्चिम बंगालका राज्यपाल आरएन रविले पश्चिम बंगालको विधानसभामा विघटन गर्नुभएको छ। यसैबीच गृहमन्त्री अमित शाह आज कोलकाता पुग्नुहुनेछ अनि भारतीय जनता पार्टीका नवनिर्वाचित विधायकहरूसँग एक बैठक गर्नुहुनेछ। बैठक अवधि पार्टीका विधायक दलका नेताहरूको चयन पनि गरिनेछ।
1: The governor of West Bengal, R.N. Roby, dissolved the Legislative Assembly of West Bengal. The new chief minister of the state and the council of ministers will be sworn in on Saturday, May 9.

0: 9th, the birth anniversary of Kovi Guru Rabindranath Tagore, the legislative party leader of the Bharatiya Janata Party, will be selected tomorrow in a meeting in Kolkata, which will be chaired by Union Home and Cooperation Minister Amit Shah. All the newly elected BJP MLAs will be present. Meanwhile, preparations are underway for the swearing-in ceremony at the Brigade Parade Ground in Kolkata. Necessary administrative meetings are being held and tight security arrangements are being put in place for the occasion. Prime Minister Narendra Modi, Union Home Minister Amit Shah, senior BJP leaders and chief ministers from other states are expected to attend the oath-taking ceremony. Kollan Laha, reporting from Kolkata.
1: आकाशवाणी स्थापनाको 90 वार्षिक उत्सवको उपलक्ष्यमा आज बिहान राजधानी दिल्लीमा म्याराथनको आयोजना गरिँदैछ। यो लगभग 3.5 किलोमिटर दौड़ आकाशवाणी भवनबाट शुरू भएर कृषि भवन रेल भवन र रिजर्भ ब्याङ्क भवन हुँदै आकाशवाणीमा समापन हुनेछ। आकाशवाणी अनि दूरदर्शन सहित प्रसार भारतीमा कार्यरत सबै कर्मचारी अनि उनीहरूको परिवारका सदस्यले म्याराथनमा भाग लिन सक्नेछन्। बहुजन हिताय बहुजन सुखाय भन्ने आदर्श वाक्यका साथ 1936 स्थापित आकाशवाणी देशको सबैभन्दा विश्वसनीय प्रसारण माध्यम हो, जसले विभिन्न भाषाहरूमा समाचार बुलेटिनहरू साथै संगीत मनोरञ्जन जनकल्याणकारी कार्यक्रमहरू प्रसारण गर्दछ। यो म्याराथन आयोजना गरेर आकाशवाणीले आफ्नो गौरवशाली संस्कृति र पहिचानको उत्सव मात्र मनाउँदैन तर स्वस्थ जीवन्त र एकता र जनसम्पर्कको सन्देश पनि दिदछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। विदेश सचिव विक्रम मिश्रीले हिजो अबुधाबीमा भारत फ्रान्स र संयुक्त अरब अमिरात बीचको त्रिपक्षीय बैठकमा भाग लिनुभयो। बैठकमा युएईका अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री रिम अल हास्मी र फ्रान्सका विदेश मामिला महासचिव मार्टिन ब्रायनस उपस्थित हुनुहुन्थ्यो। विदेश मन्त्रालयले तीन देशहरूले स्पष्ट समयसीमाभित्र साझेदारीलाई सुदृढ पार्न कार्य योजनामा सहमति जनाएको बताउनु भएको छ। भ्रमणको क्रममा श्री मिश्रीले लगानी सहयोगको सम्बन्धमा युएई लगानी कम्पनीहरू प्रबन्धन निर्देशक र प्रमुख कार्यकारी अधिकारीहरूसँग पनि भेट गर्नुभयो। विदेश मन्त्रालयले भारत र संयुक्त अरब अमिरातले जनवरीमा राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयनको अनि फरवरीमा अबुधाबी का युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नहयानको भारत भ्रमणका क्रममा भएको प्रगतिको पनि समीक्षा गरेको बताएको छ। भारत र फ्रान्सले विज्ञान प्रविधि र अन्तरिक्षमा द्विपक्षीय सहयोगको विस्तारित दायराको समीक्षा गरेको छ। केन्द्रीय विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले फ्रान्सका उच्च शिक्षा अनुसन्धान र अन्तरिक्ष मन्त्री प्रोफेसर फिलिप ब्याप्टीसँग भर्चुअल द्विपक्षीय बैठक गर्नुभयो। डाक्टर सिंहले विज्ञान र अन्तरिक्षमा भारत फ्रान्स साझेदारी द्विपक्षीय सम्बन्धको बलियो स्तम्भ भएको बताउनुभयो। उहाँले यो साझेदारीले प्राविधिक विकासलाई बढ़ावा दिएको छ र जनता जनता बीचको सम्बन्धलाई पनि गहिरो बनाएको बताउनुभयो। डाक्टर सिंहले 2026 भारत फ्रान्स नवप्रवर्तन वर्ष घोषणा गरेको उल्लेख पनि गर्नुभयो। उहाँले उद्यमान क्षेत्रहरूमा सहयोग बढ़ाउन महत्वपूर्ण अवसरहरू प्रदान गर्ने अन्तरिक्ष सहयोगको सन्दर्भमा डाक्टर सिंहले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरो र फ्रान्सले राष्ट्रिय अन्तरिक्ष अध्ययन केन्द्र बीचको लामो समयदेखिको सहकार्य जसमा संयुक्त उपग्रह अभियान पनि समावेश रहेको उल्लेख गर्नुभयो। सिंहले भारतीय नक्षत्रको लागि नेभिगेशन ग्राउण्ड स्टेशनको विकासमा फ्रान्समा भएको सहकार्यको उल्लेख गर्नुभयो र भारतको गगनयान अभियानको लागि फ्रान्सको समर्थनलाई स्वीकार गर्नुभयो। साउदी अरबले आफ्नो सैन्य ठिकाना अनि वायु क्षेत्रमा अमेरिकी सेनाको पहुँचमा रोक लगाएको छ, जसले गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्जमुखको जलडम्रू मध्यमा जहाजहरूको निगरानी गर्ने आफ्नो योजना त्याग्न बाध्य भएका छन्। दुई अमेरिकी अधिकारीहरूले यो समाचारको पुष्टि गरेका छन्। साउदी अरबको यो कदमले खाड़ी देशहरू सम्बन्धित अमेरिकी रणनीतिमा धक्का पुर्याएको छ। नेपालको संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि डाक्टर मोहन कुमार शर्मालाई सिफारिश गरेको छ। न्याय परिषदले पेश गरेको 6 जना उम्मेद्वारहरूमध्ये डाक्टर शर्मा वरिष्ठतामा चौथो स्थानमा हुनुहुन्छ। बैठकको अध्यक्षता प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको थियो। विगतमा सामान्यता वरिष्ठताको आधारमा प्रधान न्यायाधीश सिफारिश गरिन्थ्यो, तर यसपटक वरिष्ठतालाई बाइपास गर्दै डाक्टर शर्माको नाम अगाडि सारिएको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। उपभोक्ता मामिला खाद तथा सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले देशको सरकारी अन्न भण्डार र 604 लाख भन्दा अधिक भएको बताउनु भएको छ। भियतनामका राष्ट्रपति तो लामले बदलिदो विश्वव्यापी व्यवस्थामा भारत र भियतनामसँग विश्वव्यापी आपूर्ति श्रृंखलामा प्रमुख भूमिका खेल्ने महत्वपूर्ण अवसरहरू रहेको बताउनु भएको छ। कौशल विकास तथा उद्यमशीलता मन्त्रालयको प्रशिक्षण महानिर्देशालयले आज कानपुरस्थित राष्ट्रिय कौशल प्रशिक्षण संस्थानमा उद्योग परामर्श बैठक आयोजना गर्दैछ। अनि पश्चिम बंगालका राज्यपाल आरएन रविले पश्चिम बंगालको विधानसभा विघटन गर्नुभएको छ। अनि विदेश सचिव विक्रम मिश्रीले हिजो अबुधाबीमा भारत फ्रान्स र संयुक्त अरब अमिरात बीचको त्रिपक्षीय बैठकमा भाग लिनुभयो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
2: मीडियम वेबको 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत गर्दछौं सूचना अनि विविध कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी उपस्थित भएका छौँ है।
1: हजुर,
0: र अब आजकै दिन विगतमा के कस्ता घटनाहरू घटेका थिए त्यो बारे पनि जानकारी गराउनु छ। अब घटना नघटेको त दिनै छैन, फेरि खुसबुको डायलग मैले
1: दोहोऱ्याए,
0: त्यसबारे हामी जानकारी गराउनेछौँ भने आज केही महान व्यक्तिहरूको जन्मदिन पनि परेको छ, दिवस पनि परेको छ, त्यसबारे पनि हामी जानकारी गराउन चाहन्छौँ।

0: हजुर, आज 8 तारिक मे है र आज थुप्रै दिवस परेको छ। सबैभन्दा प्रमुख दिवस हो वर्ल्ड रेड क्रस डे आज, र विश्वभरि यो पालन गरिन्छ भनौँ। अब जुन चाहिँ संयुक्त राष्ट्रसित सम्मिलित जति पनि देशहरू छन् विश्वका, उनीहरूले यो दिवस आज पालन गर्छ र हाम्रोतिर पनि पालन भइरहेको छ। र वर्ल्ड रेड क्रस डे के हो, किन मनाइन्छ, यसबारेमा हामी छोटो जानकारी राख्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ।
1: हजुर श्रोता, आज विश्व रेड क्रस र रेड क्रिसेन्ट दिवस पनि पर्न गएको छ। विश्व रेड क्रस दिवस भन्नाले 8 मे अर्थात आजको दिन हामी बुझ्ने गर्दछौं। यो दिवस आजकै दिन मनाउनको कारण हो आजकै दिन पर्न गएको रेड क्रसका संस्थापक हेनरी डुनानको जन्मदिन। उनी अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीका संस्थापक पनि हुन्। उनको जन्म जिनेवामा 1828 भएको थियो। उनी प्रसिद्ध व्यक्ति हुन् र नोबलको शान्ति पुरस्कार प्राप्त गर्ने प्रथम व्यक्ति पनि। विश्व रेडक्रस दिवस प्रत्येक वर्ष मनाउने गरिन्छ। यो दिवस पालन गर्नको मुख्य उद्देश्य के हो भने जरूरतमन्द मानिसहरूलाई स्वयंसेवकहरूले पुर्याइरहेको मदत र उनीहरूको महत्वपूर्ण योगदानहरूलाई स्वागत गर्न साथै सेवा पुर्याएर या भनौं सेवा गरिरहेका समय ज्यान गुमाएका स्वयंसेवकहरूलाई श्रद्धाञ्जली दिन पनि यसको मुख्य उद्देश्य रहेको छ। रेडक्रसलाई विशेष गरी प्रथम विश्वयुद्धपछि शान्तिको महायोगदानको निम्ति चिनिन्छ। रेडक्रसको यो महोत्सव 1948 8 मेदेखि मनाएको हो, तर आधिकारिक रूपमा वर्ल्ड रेडक्रस अनि रेड क्रिसेन्ट डे भनेर 1984 मनाउन थालेको हो। विश्व रेडक्रस दिवस दुखी मानिसहरूको उत्थान गर्न, उनीहरूको गौरव बनाई राख्न, उनीहरूको जीवन स्तरलाई बढ़ाउन, आपतकालीन समयमा उनीहरूको बचाव गर्न, जस्तै हैजा, बहाड़ र भूकम्पको समयमा सहायता गर्न वैश्विक स्तरमा पालन गरिन्छ। रेडक्रसमा अन्तर्राष्ट्रिय संस्था र सदस्यहरूले यस दिन विभिन्न कार्यक्रमहरूको आयोजना गरेर यो दिवसको पालन गर्ने गर्दछन्। यो दिवस विशेष स्वयंसेवकलाई हिम्मत दिनु र परोपकारी कार्यहरूको निम्ति बढ़ावा दिनु हो। अन्तर्राष्ट्रिय रेडक्रस संस्थाको सदस्यहरूले मानिसलाई आफ्नो जीवन बचाउन र पीड़ितहरूको आत्मसम्मानलाई बचाउनको निम्ति प्रोत्साहन गर्दछ। यो दिवसको मुख्य उद्देश्य रहँदछ मानिसहरूलाई युद्धबाट भएको शून्यता, तनाव र खानाको कमी, हैजा, बिमारी र प्राकृतिक आपदाबाट भएको क्षतिबाट बचाउन पनि हो। हरेक वर्ष यस दिन 97 मिलियन सदस्य र स्वयंसेवकहरू रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीलाई परोपकारको क्षेत्रमा ठूलो सञ्जाल, जसले वैश्विक स्तरमा 170 देशहरूमा सेवा पुर्याइरहेकोमा सम्मान जनाइन्छ। रेडक्रस संस्थाबाट विश्वमा करिबन 240 मिलियन मानिसहरूले यसको फाइदा उठाइरहेका छन्। 1922 रेडक्रसका कार्यकर्ताहरूले प्रथम विश्वयुद्धमा प्रभाव परेका मानिसहरूलाई सहयोग गरेका थिए।

श्रोता, के तपाईँले रक्तदान गर्नुभएको छ? यदि गर्नुभएको छैन भने आज नसही अरू कुनै दिन नजिकैको ब्लड ब्याङ्क अस्पतालमा अथवा रक्तदान शिविरहरूमा गएर रक्तदान अवश्य गर्नुहोला, किनभने रक्तदानलाई जीवनदान भनिएको छ। आपतकालमा त रगतको आवश्यकता पर्छ नै, तर त्यस्ता अन्य थुप्रै रोगहरू छन् जुन रोगको उपचारको लागि रगतको खाँचो निरन्तर परि नै रहन्छ। जस्तो कि एक सानो नानीले एकजना सर्जनलाई धन्यवाद भन्छ रक्तदानको लागि, किनभने त्यही रक्तदानले नै ऊ बाँचिरहेको हुन्छे। तर त्यो सर्जनले भने अहिलेसम्म रक्तदान गरेकै हुँदैन, र पनि त्यो नानीले धन्यवाद भन्छ कि अब अर्को पल्टको लागि पक्कै रक्तदान गर्नुहोला, किनभने त्यो नानी थेलेसिमिया रोगले पीड़ित हुन्छ जसलाई सधैँ रगतको खाँचो परि नै रहन्छ। हजुर श्रोता, आजको दिन यसै रोगको अन्तर्राष्ट्रिय दिवस पनि परेको छ, अर्थात आज 8 मे जसलाई इन्टरनेशनल थेलेसिमिया डेको रूपमा पनि पालन गरिन्छ। हजुर श्रोता, थेलेसिमिया यो एउटा शरीरमा चाहिने रगतको विकास सम्बन्धी एउटा रोग हो, जुन रोगको कारण रोगीको शरीरमा सधैँ रगतको कमी भइरहन्छ, जुन रोगले शरीरमा आवश्यक रातो रक्त कणिकाहरू नष्ट बनाइदिन्छ, जसले गर्दा शरीरमा हेमोग्लोबिनको निर्माणमा विपरीत असर पर्न जान्छ र रोगी एनिमिया जस्तो रोगले ग्रसित बन्छ। साथै विभिन्न रोगको शिकार बन्छ ऊ, जस्तै हड्डी सम्बन्धी रोग, मुटु सम्बन्धी रोग, आइरनको गडबड़ी, लिभर, टाउको, गाला, स्प्लिन फुलिनुको साथै गर्भाशयमा समस्या अनि जण्डिस आदि रोगले ऊ ग्रसित बन्छ। यही रोगले भारतमा प्रत्येक वर्ष 7,000 देखि लिएर 10,000 नानीहरू ग्रसित बन्दै गएको एउटा रिपोर्टले बताएको छ। थेलिसिमियाका विभिन्न प्रकारहरू छन्, बेटा थेलिसिमिया, डेल्टा, अल्फा आदि। कतिवटा माइल्ड थेलिसिमिया रोग त ब्लड टेस्ट गरेर मात्र थाहा पाउने कुरा डाक्टरहरूले बताएका छन्। यो रोगको उपचार ब्लड दिएर, सप्लिमेन्ट्री भिटामिन दिएर, या त कतिवटा अवस्थामा आरबीसी अनि हेमोग्लोबिनको मात्रा सन्तुलित राखेर गर्न सकिन्छ। भनिन्छ यो थेलिसिमिया एउटा पूर्ण रूपले वंशानुगत रोग हो, जो पूर्ण रूपले रोकथाम गर्न सकिँदैन, तर आमा बाबाको शुक्राणु मार्फत नानीमा यो रोगले कतिको प्रभाव पार्न सक्छ, त्यो रोग रोकथाम गर्न सकिन्छ कि सकिँदैन आदिबारे जान्नको लागि, साथै रोकथामको उपायको लागि

गर्भवती आमाले जाँच गराउनु अति आवश्यक हुन्छ। डाक्टरहरूले त यतिसम्म सल्लाह दिएका छन् कि कोही पनि युवा युवतीले या त फेरि आमा बाबा बन्ने रहर पालेका छन् भने ती पति पत्नीले यो रोगबारे पहिले नै जाँच गर्नुपर्ने कुरामा जोड़ दिएका छन्। श्रोता, यसै रोग सम्बन्धमा सकेसम्म सबैलाई जानकारी गराउनका लागि प्रत्येक वर्ष आजको दिन औ 8 मेको दिन यो दिवस पालन गर्ने गरिन्छ र आजको दिन विभिन्न कार्यक्रमहरू शिविरहरू आयोजना गरेर यो रोग किन कसरी लाग्छ, रोकथामका उपायहरू, उपचारका विधिहरूबारे सबैबाट विचारहरूको आदान प्रदान गरिन्छ र यदि कसैलाई यो रोगको लक्षणहरू देखा परे तुरन्तै रोकथाम र उपचारको लागि अस्पतालमा जाने आह्वान गरिन्छ अनि यस्ता रोगले ग्रसित व्यक्तिहरूलाई साधारण जीवन जिउने हौसला र जोश आजको दिनले प्रदान गर्दछ। त यो जानकारीपछि रमाइलो गरौं एउटा गीत सुनेर त्यसपछि हामी फेरि अन्य जानकारीहरू लिएर श्रोता समक्ष आउनेछौं।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट। अब कुरा गरौं जन्मको। 1916 आजको दिन भारतीय आध्यात्मिक गुरू चिन्मयानन्द सरस्वतीको जन्म भएको थियो। उसै गरी 1929 आजको दिन जन्मिएको हुन् भारतीय शास्त्रीय गायिका गिरिजा देवी। हजुर, उनको जन्म बनारस उत्तर प्रदेशमा आजको दिन भएको हो। उनलाई यसेर बनारस घरानाकी गायिका भनेर पनि चिन्छौं, जसले ठुम्री गायनलाई परिष्कृत बनाउनु र लोकप्रियता बढ़ाउनमा विशेष योगदान दिए बापत भारत सरकारले 1972 पद्मश्री, 1989 नागरिक सम्मान पद्मभूषण अनि 2016 पद्म विभूषणले सम्मानित गरेको हो। एउटा सांगीतिक परिवारमा जन्मिएकी गिरिजा देवीले 5 वर्षको उमेरदेखि शास्त्रीय गायन सिक्न थालेकी थिइन् र प्रथममा खयाल र टप्पा गायनको शिक्षा लिइन्। श्रोता, उनले गायन बाहेक 9 वर्षको उमेरमा हिन्दी फिल्म याद रहेमा अभिनय पनि गरेकी थिइन्। गुरू चन्द्र मिश्रबाट गिरिजा देवीले शास्त्रीय संगीतको विधिवत शिक्षा लिएकी हुन्। उनले आफ्नो शास्त्रीय गायन रेडियो इलाहाबादबाट शुरू गरेकी थिइन् 1949। गिरिजा देवीले देशका विभिन्न ठाउँहरूमा विभिन्न शास्त्रीय संगीत सम्मेलनहरूमा आफ्नो प्रस्तुति दिए।

0: 1794 फ्रान्सेसी वैज्ञानिक र आधुनिक रसायन विज्ञानको जनक अन्तुआन लावुआजेलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड दिएको थियो।
1: 1886 आजकै दिन फार्मासिस्ट जोन पिम्बरटनले प्रथम पल्ट कार्बोनेटेड बेभरेज कोका कोलाको बिक्री गरेका थिए। यसको निम्ति उनले मेडिसिनको रूपमा पेटेन्ट प्राप्त गरेका थिए।
0: 1847 रबर टायरलाई रबर्ट डब्ल्यू थम्सनले पेटेन्ट गराएका थिए। आजकै दिन
1: 1933 आजकै दिन महात्मा गान्धीले हरिजन आन्दोलनलाई सहायता पुर्याउन एक वर्षीय अभियानको थालनी गर्दै साथै आत्मशुद्धिको लागि 21 दिने व्रत शुरू गरेका थिए। 1962 आजकै दिन रविन्द्र भारती विश्वविद्यालयको स्थापना गरिएको थियो। 1978 आजकै दिन बिना अक्सिजन रेनहोल मेस्नब र पिटर हब्लर सगरमाथा चढ़ेका थिए।
0: 1921 स्वीडेनले फाँसीको सजायलाई अन्त गरेको थियो।
1: 2013 आजकै दिन हिमाचल प्रदेशमा एउटा बस दुर्घटनाग्रस्त भएपछि 33 जना यात्रीहरू मारिएका थिए।
0: 1954 केन्द्र सरकारले चन्द्रनगरलाई पश्चिम बंगाल राज्यमा सामेल गरेको थियो। 1980 विश्व स्वास्थ्य संगठनले स्मल पक्सको उन्मूलनको घोषणा गरेको थियो। यसरी नै 2000 भारतीय मूलका 69 वर्षीय लर्ड स्वरजपाल ब्रिटेनको चौथो उच्च विश्वविद्यालय ब्रिटिस युनिभर्सिटीका कुलपति नियुक्ति भएका थिए।
1: 2016 आजकै दिन सिद्दिकी खान लन्डनको मेयर चुनिएका थिए र उनी नै वृहत पाश्चात्य शहरको प्रथम मुस्लिम मेयर बन्न पुगेका थिए।
2: श्रोता, 8 मेकै कुरा गर्नुपर्दा 8 मे 2020 दिन भारतीय रक्षा मन्त्री श्री राजनाथ सिंहले बोर्डर रोड अर्गनाइजेशन बीआरओ द्वारा निर्माण गरिएको उत्तराखण्डको दार्चुलादेखि चीनसित लागेको सिमाना लिपुलेखसम्मको 80 किलोमिटर लामो सड़कको उद्घाटन गर्नुभएको थियो।
1: 8 मे 2022 दिन नेपालका पर्वतारोही कामी रीता शेर्पाले 26 पटक माउन्ट एभरेस्टको शिखरमा पुगेर नयाँ विश्व कीर्तिमान कायम गरेको थियो। 8 मे 2022 दिन भारतकी प्रियंका मोइती 8000 मिटर भन्दा बेसीको 5 हिमाल चढ्ने प्रथम भारत महिला बनेकी थिइन्। हजुर, वर्ष 2023 आजको दिन कालेही कंगोमा गएको भीषण बाढ़ र पहिरोको कारण 400 जनाको ज्यान गएको थियो र यसरी प्राकृतिक आपदामा परेर ज्यान गुमाउनेहरूलाई श्रद्धांजलि चढ़ाउँदै कंगोका राष्ट्रपति फेलिक्स सेकेडीले आजको दिन राष्ट्रिय शोक दिवस रूपमा पालन गर्ने घोषणा गरेका थिए। 2024 आजको दिन टोयटा कम्पनीले 3.6 हाइब्रिड सहित 10.3 मिलियन कारहरूको बिक्रीपछि 4.94 ट्रिलियन येन अर्थात 31.9 बिलियन डलर मुनाफा कमाएको पुष्टि गरेका थिए। इतिहासकै कुरा गर्दा वर्ष 2024 नयाँ रैंकिङ अनुसार विश्वभरमा गरिएको सर्वे अनुसार न्यूयर्क मात्र एउटा यस्तो शहर हो जहाँ प्रत्येक 24 जनामा 1 जना करोड़पति छन् जसमा 744 सेन्टी करोड़पति जसको सम्पत्ति 100 मिलियन भन्दा धेर रहेको छ भने 60 भन्दा अधिक अरबपति रहेका छन्। यसै गरी वर्ष 2025 आजकै दिन पोप सम्मेलनमा कार्डिनल रोबर्ट फ्रान्सिस प्रिबोस्ट लियो 14 नाममा क्याथोलिक चर्चको 267 पोप निर्वाचित हुनुभएको थियो।
3: देश विदेशमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी।

0: हजुर श्रोता, यसैको साथ आज पनि कार्यक्रम प्रणाम सिक्किमबाट बिदा लिने समय भइसकेको छ।
1: हजुर, भोलि फेरि यस्तै रोचक जानकारीहरू लिएर तपाईँहरू समक्ष आउनेछौँ। तबसम्मको लागि हामी बिदा चाहन्छौँ।
0: नमस्कार।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो प्रणाम सिक्किम कार्यक्रम जो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं।

मीडियम वेब को 213.67 मीटर अर्थात 1404 किलोहर्ट्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला 8:40 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम गीतिमालामा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, सधैंको कार्यक्रम झैं आजको कार्यक्रम पनि हामी लिएर उपस्थित भइसकेका छौं आधुनिक नेपाली गीतहरू। आजको कार्यक्रममा भने यहाँहरूलाई सुनाउँदैछौ कलाकार वरूण रसाइली अनि विमला प्रधानको सुमधुर आवाजमा केही आधुनिक नेपाली गीतहरू।

श्रोता यतिन्जेल सुनिरहनु भएको थियो कलाकार वरुण रसाइलीको स्वरमा सुमधुर गीतहरू। श्रोता, जीवन एउटा सुन्दर यात्रा हो, प्रेम त्यसको त्यस यात्राको आत्मा हो अनि संगीत मनको मधुर धुन हो। प्रेमले हृदयलाई उज्यालो बनाउँछ, संगीतले आत्मालाई शान्ति दिन्छ र सकारात्मक सोचले जीवनलाई प्रेरणादायी बनाउँछ। संघर्ष बीच पनि मुस्कुराउँदै अघि बढ्न सिक्नु नै जीवनको वास्तविक कला हो। सुन्दै हुनुहुन्छ आकाश।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 बजेर कार्यक्रम बिर्सन नसकिने गीतहरू।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एपको माध्यमबाट पनि सुनिरहनु भएको छ। श्रोताहरूलाई सुनाइरहेका छौं नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। अब सुनाइरहेछौं वरूण रसाइलीको आवाजमा यो सुमधुर गीत, जहाँ माया र संगीत दुवै महसुस गर्नुहुनेछ।

हवस्त श्रोता, कलाकार वरुण रसाइलीको यिनै गीत सँगै आजको हाम्रो आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला यही पूरा हुन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अबको केही क्षणमा सुन्नुहुनेछ यसै केन्द्रबाट मुख्य नेपाली समाचार।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम राज्य विपद व्यवस्थापन प्राधिकरणलाई विपद व्यवस्थापनको क्षेत्रमा विशिष्ट योगदान र जनताको सेवामा देखाएको उत्कृष्ट सेवाको कदर स्वरूप 2026 लागि प्रतिष्ठित सुभाष चन्द्र बोस विपद व्यवस्थापन पुरस्कार प्रदान गरिएकोमा हार्दिक बधाई दिनुभएको छ। वहाँले बधाई सन्देशमा भन्नुभएको छ, यो गौरवपूर्ण उपलब्धिले राज्यभरि विपद पूर्व तयारी, उद्धार र पुनर्स्थापनामा संस्थाले देखाएको समर्पण, व्यावसायिकता र अथक प्रयासलाई प्रतिबिम्बित गर्दछ। आगामी राज्य दिवस समारोह 2026 तयारीको समीक्षा गर्न हिजो टाँसिलिङ सचिवालयमा एक समन्वय बैठक आयोजना गरियो। बैठकको अध्यक्षता सिक्किम सरकारका मुख्य सचिव आर तेलाङले गर्नुभएको थियो। समारोहमा भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन प्रमुख अतिथिको रूपमा सहभागी

हुने कार्यक्रम रहेको छ। मंगन जिल्लाको खाद्य तथा नागरिक आपूर्ति विभागले मंगन जिल्लाका विभिन्न स्थानहरूमा बसोबास गरिरहेका प्रवासी मजदूरहरूलाई सार्वजनिक वितरण प्रणाली अन्तर्गत सुपरफाइन अर्थात उच्च गुणस्तरको मडी तेल वितरण शुरू गरेको छ। विद्यमान भू राजनैतिक परिस्थितिका कारण उत्पन्न ऊर्जा आपूर्ति समस्याहरूलाई मध्यनजर गर्दै खाना पकाउने र बत्ती बाल्ने प्रयोजनका लागि मात्रै सरकारले मडी तेल उपलब्ध गराएको हो। पश्चिम बंगालमा नवनिर्वाचित भाजपा सरकारको शपथ ग्रहण समारोह भोलि रविन्द्र जयन्तीको अवसरमा कोलकाता स्थित वी ग्रेड परेड ग्राउण्डमा सम्पन्न हुने भएको छ। अनि सिक्किम प्रिमियर लीग सिजन चारमा हिजो नाम्चीको भाइचुङ स्टेडियममा भएको खेलमा याङथाङ युनाइटेडले ब्ल्याक इगल्स स्पोर्टिङ क्लबलाई 3-1 पराजित गर्यो। पाल्चर स्टेडियममा खेलिएको अर्को प्रतिस्पर्धात्मक खेलमा सिक्किम ड्रागन्स फुटबल क्लबले थण्डरबोल्ट नर्थ युनाइटेड फुटबल क्लबलाई 3-1 पराजित गर्यो। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यसबेला बिहानीको 9:02 भइसकेको छ र सधैँझै हामी उपस्थित भइसकेका छौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली लिएर। हजुर श्रोता, कार्यक्रम चित्रांजलीमा हाम्रा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। दाउनु श्रोता, अब ढिलाइ नगरी कार्यक्रमको शुरू गरौं। यो पहिलो गीत लिएका छौं चलचित्र सिलसिला है प्यारकाबाट कलाकार अलका याग्निक अनि कुमार सानुको आवाजमा सुन्नुहोस्।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
1: बिर्सन नसकिने गीतहरू।
0: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 मा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूलाई अहिले सुनाइरहेका छौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली। हजुर श्रोता, कार्यक्रममा अब यो अर्को गीत सुनाइरहेका छौं चलचित्र सौतनबाट कलाकार लता मंगेशकरको आवाजमा। सुन्नुहोस्।

सुन्दै हुनुहुन्थ्यो यो गीत चलचित्र कलाकारबाट किशोर कुमारको स्वरमा आकाशवाणी गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली। अब सुन्नुहोस् यो अर्को गीत कलाकार लता मंगेशकरको आवाजमा।

सुन्दै हुनुहुन्थ्यो यो गीत चलचित्र चुरा लिया है तुमने बाट कलाकार शान अनि अल्का याग्निकको स्वरमा श्रोता आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा सुन्दै हुनुहुन्छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली र अब सुनाइरहेका छौं यो गीत चलचित्र दिल तो पागल है बाट कलाकार उदित नारायण अनि लता मंगेशकरको आवाजमा सुन्नुहोस्।

हजुर श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली। त श्रोता यसैको साथ आजलाई भने कार्यक्रम चित्रांजलीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। स्टुडियोको घड़ीमा समय यसबेला बिहानीको 9:30 भइसकेको छ र अब श्रोताहरूलाई सुनाइरहेका छौ केही मीठा मीठा लेप्चा लोकगीतहरू। त श्रोता यो पहिलो गीत सुनाइरहेका छौ कलाकार हिल्दामित लेप्चाको आवाजमा स्वीकार्नुहोस्।

आकाशवाणी गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ लेप्चा लोकगीत। श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत कलाकार फुर्सोङ लेप्चाको स्वरमा। कार्यक्रममा अब यो अर्को गीत प्रस्तुत गरिरहेका छौं कलाकार संगीत छिरिङ लेप्चाको आवाजमा सुन्नुहोस्।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो लेप्चा लोकगीत कार्यक्रम, जहाँ विभिन्न कलाकारको आवाजमा मीठा मीठा लेप्चा लोकगीतहरू श्रोताहरूले सुन्नुभयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10 बजिरहेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आजका मुख्य समाचार पुनः एकचोटी।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम राज्य विपद व्यवस्थापन प्राधिकरणलाई विपद व्यवस्थापनको क्षेत्रमा विशिष्ट योगदान र जनताको सेवामा देखाएको उत्कृष्ट सेवाको कदर स्वरूप 2026 को लागि प्रतिष्ठित सुभाष चन्द्र बोस विपद व्यवस्थापन पुरस्कार प्रदान गरिएकोमा हार्दिक बधाई दिनुभएको छ। वहाँले बधाई सन्देशमा भन्नुभएको छ, यो गौरवपूर्ण उपलब्धि राज्यभरि विपद पूर्व तयारी उद्वार र पुनर्स्थापनामा संस्थाले देखाएको समर्पण व्यावसायिकता र अथक प्रयासलाई प्रतिबिम्बित गर्दछ। आगामी राज्य दिवस समारोह 2026 को तयारीको समीक्षा गर्न हिजो टासिलिङ सचिवालयमा एक समन्वय बैठक आयोजना गरियो। बैठकको अध्यक्षता सिक्किम सरकारका मुख्य सचिव आर तेलाङले गर्नुभएको थियो। समारोहमा भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। मंगन जिल्लाको खाद्य तथा नागरिक आपूर्ति विभागले मंगन जिल्लाका विभिन्न स्थानहरूमा बसोबास गरिरहेका प्रवासी मजदूरहरूलाई सार्वजनिक वितरण प्रणाली अन्तर्गत सुपरफाइन अर्थात उच्च गुणस्तरको मटीतेल वितरण शुरू गरेको छ। विद्यमान भू राजनैतिक परिस्थितिका कारण उत्पन्न ऊर्जा आपूर्ति समस्याहरूलाई मध्यनजर गर्दै

खाना पकाउने र बत्ती बाल्ने प्रायोजनका लागि मात्रै सरकारले मट्टीतेल उपलब्ध गराएको हो। पश्चिम बंगालमा नवनिर्वाचित भाजपा सरकारको शपथ ग्रहण समारोह भोलि रविन्द्र जयन्तीको अवसरमा कोलकाता स्थित ब्रिगेड परेड ग्राउण्डमा सम्पन्न हुने भएको छ। अनि सिक्किम प्रिमियर लीग सीजन 4 हिजो नाम्चीको भाइचुङ स्टेडियममा भएको खेलमा याङथाङ युनाइटेडले ब्ल्याक इगल स्पोर्टिङ क्लबलाई 3-1 ले पराजित गर्यो। पालजन स्टेडियममा खेलिएको अर्को प्रतिस्पर्धात्मक खेलमा सिक्किम ड्रागन्स फुटबल क्लबले थण्डरबोल्ट नर्थ युनाइटेड फुटबल क्लबलाई 3-1 ले पराजित गर्यो। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एपको माध्यमबाट पनि सुनिरहनु भएको छ। स्टुडियोको घड़ीमा अहिले 10:02 भइसकेको छ। अब कार्यक्रम ताजे तरानी अन्तर्गत सुनाइरहेका छौ नयाँ हिन्दी चलचित्रका गीतहरू। श्रोता, यो पहिलो गीत पस्किरहेका छौ चलचित्र सन अफ सरदार 2 बाट कलाकार विशाल मिश्रको आवाजमा।

भर्खरै श्रोताहरूले सुन्नुभयो यो गीत चलचित्र रेड टूबाट कलाकार परम्परा तेन्दोन अनि सचेत तेन्दोन। अब स्वीकार्नुहोस् यो गीत चलचित्र परम सुन्दरीबाट सोनु निगम अनि कृष्णकली शाहको आवाजमा।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
1: बिर्सन नसकिने गीतहरू
0: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 मा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत चलचित्र आजादबाट कलाकार अरिजित सिंह अनि अमित त्रिवेदीको स्वरमा आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा सुन्दै हुनुहुन्छ नयाँ हिन्दी चलचित्रका गीतहरू। अब सुन्नुहोस् यो अर्को गीत चलचित्र धकधकबाट कलाकार सुनिधि चौहान अनि जतिन्दर सिंहको आवाजमा।

श्रोता, कार्यक्रम ताजे तरानेमा यो अन्तिम गीत सुनाइरहेका छौ। मेट्रो इन्दिनोबाट कलाकार सचेत तेन्दोन अनि आकाशा सिंहको स्वरमा।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम ताजेतरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। हवस् त श्रोता, आजलाई भने कार्यक्रम ताजेतरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 10:30 भइसकेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट कार्यक्रम एफएम गोल्ड।

मीडियम वेव 213.67 मीटर ब्यान्डको 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै 103 मेगाहर्जमा एफएम कञ्चनजङ्घा मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब हामी सुन्न लागेका छौं कार्यक्रम नारी संसार।

कार्यक्रम नारी संसारमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अभिवादन। हजुर श्रोता, आजको कार्यक्रम नारी संसारमा हामी कुरा गर्नेछौ युएन ग्लोबल रोड सेफ्टी विकमाथि।

0: के लिए।
1: हजुर श्रोता, यहाँसित लिएको कुराकानी हामी हजुरहरू समक्ष साझा गरिरहेछौ। हजुर श्रोता, यूएन ग्लोबल रोड सेफ्टी वीक यो महत्वपूर्ण विश्वव्यापी अभियानले हामीलाई सम्झाउँछ कि सड़क सुरक्षा केवल नियम होइन, यो जीवन बचाउने जिम्मेवारी हो। आज लाखौं मानिसहरू दैनिक रूपमा सड़क प्रयोग गर्छन्, पैदल यात्रा, साइकल चलाउने, टू व्हीलर्स सवारी चलाउने वा फोर व्हीलर्स गाड़ी चलाउने, अर्थात दुई चक्के सवारी चलाउने वा चार चक्के गाड़ी चलाउने। हरेक अवस्थामा सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ। हजुर श्रोता, यूएन सड़क सुरक्षा सप्ताहको अवसरमा हामी सड़क सुरक्षा विषयमा चर्चा गर्नेछौ। त यसका निम्ति हामीले हाम्रो स्टुडियोमा निम्त्याएका छौ श्री शिलास तामाङ, पुलिस इन्सपेक्टर ट्राफिक ब्रान्च गान्तोक अनि पाक्योङ डिस्ट्रिक्टबाट। हजुर श्रोता, यहाँसित लिएको कुराकानी हामी हजुरहरू समक्ष साझा गरिरहेछौ। तसिला सर, तपाईँलाई हाम्रो स्टुडियोमा स्वागत छ। नमस्कार।
2: नमस्कार, धन्यवाद।
1: हजुर, त हामी हाम्रो विषयतर्फ लागौ है। त यूएन ग्लोबल रोड सेफ्टी विकको मुख्य उद्देश्यहरू के हुन् र आजको समयमा है सड़क सुरक्षा किन महत्वपूर्ण छ?

0: यो युएन नेसन ग्लोबल रोड सेफ्टी विक चाहिँ विशेष गरी 8 मेदेखि 14 मेसम्म मनाइन्दो रहेछ र यो चाहिँ अन्डर द लिडरसिप अफ वर्ल्ड हेल्थ अर्गनाइजेसन। तर अब हाम्रो सन्दर्भमा हेर्नु भने हाम्रो पनि तपाईँको मिनिस्ट्री अफ रोड ट्रान्सपोर्ट एन्ड हाइवेजले पनि रोड एवेरनेस विक अथवा मन्थ सालाना अर्गनाइज गरिबस्छ। त्यो चाहिँ विशेष गरी January 11 to January 17 चाहिँ मनाइदिने गर्छ। र रोड सेफ्टी भनेको के हो र यो किन मनाउँछ भन्दा चाहिँ अब रोड सेफ्टी चाहिँ हामीले अर्कै नजरले हेर्छौँ, अर्कै पाराले बुझेको छौँ। तर रोड सेफ्टी चाहिँ एउटा सेयर्ड रेस्पोन्सिबिलिटी हो। यो चाहिँ कुनै पनि गभर्मेन्टको मात्रै नभएर, कुनै पनि ट्राफिक पुलिसको मात्रै नभएर, यो चाहिँ सारा सिटिजनले पालना गर्नुपर्ने कुरा हो। अब यसमा चाहिँ रेस्पोन्सिबिलिटी के हो, एभ्री सिटिजनको रेस्पोन्सिबिलिटी के हो भन्दाखेरि, जति पनि ट्राफिक नियमहरू छ त्यो राम्रोसँगले फलो गर्नु पर्यो, हामीले प्रिकसन्स लिनु पर्यो ताकि हामी रोड युजर्स अथवा रोडमा हुने एक्सिडेन्टहरूलाई घटाउन सक्छौँ, त्योबाट बाँच्न सक्छौँ र सबैजना चाहिँ रोड युजर्सहरू एकदमै सेफ अथवा सेफ्टीमा बस्न सक्छ।
1: हाम्रो क्षेत्रमा है सड़क दुर्घटनाका मुख्य कारणहरू के हुन् र यसलाई कम गर्न सर्वसाधारणले कसरी सहयोग गर्न सक्छन् त?
0: हेर्नुहोस्, अब गान्तोकको सन्दर्भमा भन्नु पर्यो भन्दा यहाँको टेरेन डिफरेन्ट छ, यहाँको रोड डिफरेन्ट छ, यहाँको वेदर कन्डिसन डिफरेन्ट छ। एकछिनमा घाम लागिरहेको हुन्छ, एकछिनमा पानी पर्छ, हुसे त्यतिकै लाग्छ र विशेष गरी हेलमेट्सहरू प्रायले लाउँदैन गाउँ बस्तीमा। हेलमेट लगाए तापनि तपाईँको त्यो नन स्ट्यान्डर्ड हेलमेटहरू लाउँछ, त्यो जस्ट पुलिसको तपाईँको आँखा छल्नुको निम्ति मात्रै त्यस्तो प्रकारको हेलमेटहरू लाउँछ र दुर्घटना भएको बेला चाहिँ उनीहरूलाई एकदमै डरलाग्दो चोटहरू लाग्छ र ज्यान पनि कतिखेर जान सक्छ। त्यो एउटा कारण मैले भनिहालेँ। अर्को कारण भयो विशेष गरी हाम्रो हिल एरियामा अब कतिपय ड्राइभर्सहरूले है मदपान गरेर रक्सी खाएर गाडी चलाउँछ। सो रक्सी खाएर गाडी चलाउँदा पनि दुर्घटना हुने एकदमै ज्यादा सम्भावना छ र भइ पनि रहेको छ। र अब अर्को छ तपाईँको ओभर स्पिडिङ। अब जस्तै मैले अघि तपाईँलाई भनिहालेँ कि हाम्रो रोड्सहरू एकदमै न्यारो कर्भहरू हुन्छ, हिल्ली टेरेनमा बनिएको रोडहरू छ र त्यहाँ पनि अब हाम्रो चालक दाजुभाइहरूले है सावधानीसँग नकुदाएर ओभर स्पिडिङ गरिदिएको खण्डमा त्यहाँ पनि रोड एक्सिडेन्ट्सहरू भइरहेको छ। र हामीले त्यो बुझ्छौँ नि, अब रोड सेफ्टी भन्नाले चाहिँ खालि हामीले बुझ्छौँ कि यो चाहिँ ड्राइभरहरूले पालना गर्नुपर्ने एउटा नियम जस्तो मात्रै, तर यो होइन। जो जोले पनि रोड युज गर्नुहुन्छ, जस्तै पेडेस्ट्रियन भयो, बाटोमा हिँड्ने भयो, अब यो दुई चक्के वाहनहरू कुदाउने भयो, उ सबैले एउटा रेस्पोन्सिबिलिटीसँग थटफुल भएर कुदाइदिएमा चाहिँ रोड सेफ्टीको एउटा खास माने निक्लेर आउँछ जस्तो मलाई लाग्छ। नत्र भने यो पुलिसले मात्रै गरेर, गभर्मेन्टले मात्रै गरेर चाहिँ रोड सेफ्टीको कुनै पनि तपाईँको महत्व रहँदैन। अब रोड सेफ्टी अब यो युएन युनाइटेड नेसनले यो किन राख्दैछ, ताकि एवेरनेस होस्, अरू एडुकेसन होस्। अब हाम्रो स्ट्याटिस्टिक्सबाट हेरौँ मात्रै भने पनि सालाना कतिजनाको मृत्यु चाहिँ तपाईँको यो रोडमा हुने गर्छ। अब मानिलिनुहोस् एउटा कसै पेडेस्ट्रियन है तपाईँको फुटपाथमा हिँड्दैछ एउटा कुनै मान्छे, उसको केही गल्ती छैन, तर एउटा ड्राइभरको नेग्लिजेन्सले गर्दाखेरि, ड्राइभरले मातेर कुदाएकोले गर्दाखेरि, ड्राइभरले ओभर स्पिडमा कुदाएको गर्दाखेरि त्यो गाडी एक्सिडेन्ट हुन्छ र उसको त ज्यान जोखिममा भयो, अब त्यो गाडीमा भएको पेसेन्जरको ज्यान पनि जोखिममा भयो, तर एउटा रोडमा हिँड्ने निर्दोषको पनि ज्यान जान सक्छ र कति विस्वाद लाग्दो कुरा हुनसक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हामी सबैले है जो जो पनि रोड युज गर्नुहुन्छ सावधानीपूर्वक रोड युज गरेमा चाहिँ सायद यो रोड सेफ्टी विक अथवा यसको महत्व चाहिँ ज्यादा रहन्छ। तर इनफ्याक्ट म भन्नु चाहन्छु कि रोड सेफ्टी विक चाहिँ यो महिनाको यति तारिकदेखि यति तारिक या हप्ताको यति दिन मात्रै नभएर एभ्री डे नै रोड सेफ्टी विक हुनुपर्छ र हामीले मनबाटै एभ्री डे नै रोड चाहिँ सेफ राख्नु सक्नुपर्छ।
1: हजुर हजुर, यहाँले टु व्हिलरको बारेमा भन्नुभयो, जुन चाहिँ हेलमेट कस्तो खालको पहिर्नुपर्छ भन्ने है, त हेलमेट र सिट बेल्टको है प्रयोग चाहिँ कतिको महत्वपूर्ण छ र ट्राफिक नियम उल्लङ्घन गर्नेहरू विरूद्ध कस्तो कारवाही गरिन्छ त?
0: यो ट्राफिक रूल उल्लङ्घन गर्नेलाई चाहिँ अब तपाईँको सेन्ट्रल मोटर व्हीकल एक्ट 1988 भनिन्छ र यो यसको संशोधन चाहिँ 2019 पनि भएको छ र यो कानून अन्तर्गत चाहिँ उनीहरूलाई कारवाही हुन्छ। र तपाईँले हेलमेटको कुरा गर्नुभयो, अब हेलमेट चाहिँ धेरै प्रकारको हुन्छ, जस्तै तपाईँको कतिवटा येल्लो टाइपको हेलमेट हुन्छ, त्यो जुन चाहिँ मजदुरहरूले त्यो बिल्डिङ्सतिर काम गर्ने हेलमेट हुन्छ, कसै क्रिकेटको हेलमेट हुन्छ, तर

0: प्राय जस्तो चाहिँ हाम्रो यो दुई चक्के चलाउने चालकहरूले चाहिँ त्यस्तो नन स्ट्यान्डर्ड हेलमेट्सहरू लगाएर हिँड्छ, जो चाहिँ लड्दा चाहिँ त्यसले सेफ्टी दिने त होइन, अथवा त्यसले चाहिँ तपाईँको ज्यादा चोट पुर्याउने, हजुर करेक्ट, नोक्सान पुर्याउने काम गर्छ। त्यस कारण गर्दा आईएसआई मार्क भएको एकदमै राम्रो हेलमेट है त्यो चाहिँ लाउनु चाहिँ एकदम पाइलट राइडरले पनि लाउनुपर्छ, राइडरले पनि लाउनुपर्छ, ताकि अब कहीँ कथाङ्गाल एक्सिडेन्ट भएको खण्डमा अब हात खुट्टा बाँध्दा त त्यति ज्यान जोखिम त हुँदैन, तर टाउकोमा कुनै प्रकारको चोट भयो भने चाहिँ त्यो चाहिँ एकदमै डरलाग्दो जोखिम हुनु पुग्छ।
1: यो दुर्घटना न्यूनीकरणका लागि है टू व्हीलर्स सवारी चालक तथा ट्याक्सी चालकहरूले चाहिँ विशेष गरी चाहिँ कुन कुन सुरक्षा नियमहरू चाहिँ पालन गर्नुपर्ने हुन्छ त तपाईँको बाट हामी जान्न चाहन्छौँ।
0: हजुर, अब यो गान्तोकको सन्दर्भमा भन्नु पर्यो भने हाम्रो त यहाँनिर त म्यानुअल ट्राफिक सिस्टम हुन्छ, अटोमेटिक हुँदैन। प्लेन्सतिर देख्नुहुन्छ रातो बल्छ, हरियो बल्छ, तपाईँको पहेँलो बल्छ, त्यो प्रकारले त्यहाँको ट्राफिक सञ्चालन हुन्छ। तर यहाँ त हामीले म्यानुअली हामीले स्टपको साइन दिन्छ, हामीले कुन चाहिँ पर्टिकुलर बोलाउनु पर्ने, कति बेला नबोलाउनु पर्ने, त्यो हामीले हेरेर गर्छौँ। र म यही भन्न चाहन्छु चालक दाजुभाइहरूलाई कि उनीहरूले त्यो ट्राफिक पर्सनल जो पनि हुन्छ उनीहरूको सिग्नल पर्खिनु पर्यो, उनीहरूको सिग्नल मुताबिक चल्नु पर्यो। अब हामी पनि कतिखेप ट्राफिक पोइन्टहरूमा बसेको हुन्छौँ, कतिवटा हामीले ह्यान्डले सिग्नल दिइरहेको हुन्छ, सिटी बजाएर सिग्नल दिइरहेको हुन्छ, तर कतिपय राइडर्सहरूको ओभर स्पिड आउँछ, कसैले सिग्नल जम्प गर्छ र त्यसलाई हामी कानुनी कारवाही गरिहाल्छौँ। र फर्स्टमा उनीहरू रिसाउँछन् क्या, उनीहरू रिसाउँछन्, उनीहरू हामीलाई गाली गर्छन्, तर दुर्घटना भएको खण्डमा चाहिँ अब नोक्सान त उनीहरूलाई हुन्छ, त्यो त हामीलाई हुने कुरा आएन। त्यस कारणले गर्दाखेरि हामीले कारवाही गर्यौँ, हामीले उहाँहरूलाई पनिस गर्यौँ, त्यो चाहिँ उहाँहरूले नेगेटिभ लिनु भएन, पोजिटिभ लिनु पर्यो। किनभने हामी त्यहाँ हाम्रो पर्सनल बेनिफेक्सन अथवा पर्सनल त्यहाँ केही पनि छैन, हामी एउटा प्रोफेसनल पाराले गर्छौँ र हरेक रोड युजरको अब उहाँहरूको ज्यान जोगाउनुको निम्ति है उहाँले राम्रो रोड सेफ्टीको निम्ति नै हामीले त्यहाँ उभिएर त्यस्तो कारवाहीहरू गर्दै गर्छौँ।
1: हजुर, यस सड़क सुरक्षा सप्ताहको अवसरमा है ट्राफिक प्रहरीले चालक पैदल यात्री तथा विद्यार्थीहरूलाई सचेतना फैलाउन जस्तो है काम के चाहिँ काम गरिरहनु भएको छ त?
0: हेर्नुहोस्, हामीले यो त एकदमै गर्दैछौँ। मैले अघि तपाईँलाई भनिहालेँ कि हामीले हरेक दिनै रोड सेफ्टी डे भनेर हामीले मनमा लिएर हिँड्छौँ है, र कतिवटा स्कूलमा हामी गएर रोड सेफ्टी विकको बारेमा अथवा रोड सेफ्टीको एवेरनेस गर्ने गर्छौँ। हामीले हालैमा तपाईँको यहाँ तल सनफार्मामा गऱ्यौँ, तपाईँको यहाँ माथि ताज होटेलमा गऱ्यौँ, हरेक स्कूलमा गऱ्यौँ, कतिवटा स्कूलको विद्यार्थीहरू हामी माझमा ल्याएर हामीले उनीहरूलाई रोडमा एकदम हामीसँगै उभ्याएर उहाँहरूलाई हामीले त्यहाँ गान्तोकको ट्राफिक कसरी चल्छ के चल्छ त्यो पनि देखाउने चेष्टाहरू गर्दैछौँ। र हामीले हाम्रो अफिसियल फेसबुक पेज छ गान्तोक ट्राफिक पुलिस, यसको माध्यमबाट हामी सबैलाई एवेरनेस गर्ने कोसिस बारम्बार गरिरहेका छौँ र हामी एन्फोर्समेन्ट पनि गर्दैछौँ। जस्तै तपाईँलाई याद छ कि हामीले हरेक गान्तोकको कोलोनिजमा गएर त्यहाँनिर इल्लिगल पार्किङ्सहरू भयो, तपाईँको रङ पार्किङ्सहरूलाई हटाउने काम गर्छौँ। तर त्यति बेला उनीहरू मन दुखाउँछ, तर प्राय जस्तो खुसी हुन्छ। तर यो हामीले किन गर्दैछौँ भन्दा चाहिँ अब कुनै पनि कोलोनी मान्नुहोस् लिङदिङमा चाहिँ तपाईँको गाडी चाहिँ ऱ्याम्पेन्टली इल्लिगली पाराले रोड साइडमा पार्किङ गरिदिएको हुन्छ। तर अहिले कुनै पनि अब यो आपदा आएको खण्डमा फर इक्जाम्पल फरेस्ट फायर भयो अरे, ल्यान्डस्लाइड भएर हाम्रोमा त पानी ज्यादा परिबस्छ, कसैको मेडिकल इमर्जेन्सी भयो भने त्यहाँ एउटा गाडी त के एउटा बाइक छिर्ने जग्गा पनि हुँदैन। त्यस कारण हामीले गएर त्यहाँ क्लाम्पिङ गर्छौँ, उनीहरूलाई चलान गर्छौँ र यो एन्फोर्समेन्ट गरिरहेको छौँ। यो पनि हाम्रो एउटा रोड सेफ्टी अथवा यो यो चलिरहने काम हो, जहाँबाट चाहिँ हामीले हरेक नागरिकलाई चाहिँ एउटा सचेतना र एन्फोर्समेन्ट गर्ने प्रयत्न गरिरहेको छौँ।
1: हजुर हजुर, तपाईँहरूले सचेतना कार्यक्रमहरू गरिरहनु भएको छ भन्नुभयो है, कहाँ जग्गा जग्गा गरिरहनु भएको छ, तपाईँले बताइसक्नु भएको छ है। त सड़क सुरक्षा सचेतना अभियानलाई है प्रभावकारी बनाउन विद्यालय परिवार तथा स्थानीय समुदायले कसरी सहयोग गर्न सक्छन्?
0: हजुर, मैले अघि भनिहालेँ नि यो चाहिँ खालि गभर्मेन्ट अथवा ट्राफिक पुलिसले गर्न सक्ने कुरा नै होइन, यसमा चाहिँ हरेक स्टेक होल्डरको हामीलाई सहयोग चाहिने हुन्छ। म त भन्छु है, हामी यसरी जाँदा हामी एवेरनेस क्याम्पेनतिर पनि भन्छौँ कि सबै पुलिस अफिसर हो, सबै ट्राफिक पुलिस अफिसर हो, फरक यति छ कि हामीले चाहिँ युनिफर्म लगाएको हुन्छ, उनीहरूले युनिफर्म लगाएको हुँदैन। तर मनबाट है एउटा डिसिप्लिन एउटा रेस्पोन्सिबल सिटिजन भएर चाहिँ सबैले चाहिँ पुलिसलाई हात पठायो, हाम्रो समाजलाई हात पठायो भने त समाज अभियसली अगाडि बढेर जान्छ। यही सन्दर्भमा म तपाईँलाई भन्नु चाहन्छु कि आर्टिकल 21 अफ इन्डियन कन्स्टिट्युसन जो चाहिँ राइट टु लाइफ छ, त्यसमा पनि सेफ

0: रोडमा चाहिँ मान्छेको मृत्यु पनि भइरहेको छ।
1: अन्त सिक्किममा बढ्दो सवारी चापसँगै है सड़क सुरक्षालाई प्रभावकारी बनाउन सरकारले कस्ता विशेष कदमहरू चलाइरहेको छ?
0: अब गान्तोकमा त तपाईँले हेर्नुहोस्, गान्तोकमा करिबन एक दिनमा 90,000 to 1,00,000 गाडी कुद्ने गर्छ। यस्तो सानो रोडमा त्यत्रो गाडी कुद्ने गर्छ र ट्राफिक कन्जेसन अभियसली गान्तोकमा पुरै देखिएको छ र हामी ट्राफिक पुलिस पर्सनलले हामीले सकेसम्म ट्राफिकलाई इज गर्ने अथवा स्मुथ कुदाउने प्रयत्न गर्छौँ। तर त्यति बेला हेर्नुहोस् इमर्जेन्सी भेहिकल्सहरू कुद्छ, एम्बुलेन्सेसहरू कुद्छ, कतिवटा भीआईपी मुभमेन्ट हुन्छ, कतिवटा भीभीआईपी मुभमेन्टहरू हुन्छ। त्यस कारणले गर्दा कतिवटा गभर्मेन्टले अथवा डिपार्टमेन्टले कतिवटा रुल्स एन्ड रेगुलेसन फ्रेम गरिदिएको छ ताकि गान्तोकको ट्राफिकलाई अलिक स्मुथ बनाउन सकौँ। एउटा क्लासिक इक्जाम्पल अड एन्ड इभन, जस्तै एक तारिक तपाईँको यो अड भयो, यसमा इभन गाडीहरू कुद्नु पाउँदैन, विशेष गरी गभर्मेन्ट एन्ड प्राइभेट गाडी। र अब दुई तारिक जस्तै इभन भयो भने त्यो दिन चाहिँ अड कुद्नु पाउँदैन। त्यस कारणले गर्दाखेरि यो अड एन्ड इभन रुल एउटा यस्तो रुल निकालिएको छ जसले गर्दा पनि गान्तोकको ट्राफिकलाई अलिकति राहत पुगेको छ र त्यसमा पनि अलिकति छुट छ। जस्तै 9 बजेदेखि 12 बजेसम्म तपाईँको यो कानून लागू हुन्छ भने 12 से 3 विन्डो पिरियड छ, त्यसमा चाहिँ फेरि सबै गाडी कुद्नु पाए
1: र
0: त्यस्तै प्रकारले करेक्ट त्यस्तै प्रकारले 6 बजेसम्म चाहिँ फेरि यो लागू हुन्छ, 6 बजे उता लागू हुँदैन। त्यस्तै प्रकारले ठुलो वाहनहरूको जो मुभमेन्ट हुन्छ रानीपुलदेखि नै ब्लक गरिदिएको हुन्छ, जस्तो उनीहरूको पनि विन्डो पिरियड आएको हुन्छ, युटिलिटीको भयो, टाटाको भयो, कहाँदेखि कहाँसम्म कुद्नु पर्ने, कहाँदेखि कहाँसम्म कुद्नु नपाउने। र यसले पनि यो एउटा अर्को एउटा इनिसिएटिभ हो हाम्रो डिपार्टमेन्टकोबाट ताकि गान्तोकको ट्राफिकलाई चाहिँ इज हुन सकोस्।
1: हजुर हजुर हजुर, त पहाड़ी भूगोल र सागुडा सड़क भएका है कारण सिक्किममा सड़क दुर्घटना रोक्न चालकहरूले चाहिँ कुन विशेष सावधानीहरू चाहिँ अप्नाउनुपर्छ?
0: अब हेर्नुहोस्, गान्तोकको सन्दर्भमा हेर्नु भने दिउँसो त एक्सिडेन्टै हुँदैन। दिउँसो किन एक्सिडेन्ट हुँदैन? त्यहाँ गाडी मजाले स्पिड कुद्नै पाउँदैन, एकदम एउटा स्लो पेस 30 to 40 किलोमिटर्स पर आवरमा मात्रै कुद्ने गर्छ र ज्यादा जस्तो एक्सिडेन्ट रातिहरू हुन्छ। र एक्सिडेन्ट चाहिँ किन हुन्छ भन्दा एउटा त अघि मैले तपाईँलाई भनिहालेँ, एउटा अब ओभर स्पिडिङ, चालक दाजुभाइले गाडी स्पिड कुदाउँदा उनीहरूले नियन्त्रणमा राख्न सक्दैन। अर्को भयो तपाईँको ड्रङ्कन ड्राइभिङ, मदपान गरेर गाडी कुदाएपछि त्यो पनि एकदमै तपाईँको डेन्जरस हो, त्यसले गर्दा एक्सिडेन्ट धेरै भएको छ। अर्को मैले तपाईँलाई भनिहालेँ इन्क्लिमेन्ट वेदर, हाम्रो वेदर कन्डिसन एकदमै माथिको टरेनतिर त वेदर कन्डिसन एकदमै ठिक छैन, घरि पानी पर्छ, घरि फग लाग्छ, रोड स्लिपरी हुन्छ, हाम्रो कर्भ टर्न्सहरू हुन्छ, हाम्रो नेरो रोड्सहरू हुन्छ, हाम्रो अपहिलहरू एकदमै ज्यादा हुन्छ। त्यसले गर्दा पनि कतिपय एक्सिडेन्ट्सहरू त तपाईँको ड्राइभर्सहरूले मोबाइलहरू युज गर्दा है अब मोबाइलमा बोल्दा बात गर्दा त्यतापट्टि पनि एक्सिडेन्ट भएर गएको छ। र कतिवटा तपाईँको यो पेडेस्ट्रियनहरू अब जहाँबाट रोड क्रस गर्नुपर्ने हुन्छ त्यहाँबाट रोड क्रस नगरेर जेब्रा क्रसिङबाट रोड क्रस नगरेर तपाईँको यो फ्लाइओभरबाट तपाईँको फुटपाथबाट नहिँडेर धेरै यस्तो घटनाहरू चाहिँ प्रकाशमा आएको छ।
1: हजुर हजुर, फ्लाइओभरमा चाहिँ नहिँडेर उहाँहरू रोड सिधा रोड क्रस गर्नु,
0: हजुर करेक्ट। अब तपाईँले यो इक्जाम्पल देउराली हेर्नुहोस्, यति राम्रो फ्लाइओभर बनाइदिएको छ तर त्यहाँ हिँड्ने चाहिँ 1% पनि हुँदैन, त्यहाँबाट डाइरेक्ट रोड क्रस गर्ने हुन्छ। त्यस्तै प्रकारले तादुङमा हेर्नुहोस्, तादुङमा चाहिँ अब हामीले कति उनीहरूलाई सेन्सिटाइज गर्छ कि तपाईँहरू चाहिँ माथिबाट हिँडिदिनुहोस् भन्दा, तर उहाँले भन्छ आमा यो माथि चढिन्जेल त म त घर पुगिसक्छु भन्छ र उनीहरूलाई हरेक कुरामा हतार हुन्छ हतार हुन्छ हतार हुन्छ। तर जुन दिन दुर्घटना हुन्छ, जुन दिन चोटहरू ज्यादा लाग्छ, त्यो दिन चाहिँ विश्वास मान्छ क्या मान्छेले, काश म त्यहाँबाट गएको भए मलाई केही हुन्थेन, यहाँबाट गएको भए। अब गाडी भने अब मेकानिकल चिज हो, हेर्नुहोस् कोही बेला गाडीको ब्रेक लाग्दैन, कोही बेला तपाईँको ठिक भनेको टाइममा ब्रेक लाग्दैन, कोही बेला गाडी सुल्किन्छ, के हुन्छ। त्यस कारणले गर्दा सावधानी चाहिँ ड्राइभर्सले मात्रै नभएर सबै रोड युजर्स छ उनीहरूले चाहिँ सावधानी चाहिँ बरत्नु पर्ने हुन्छ।
1: हजुर हजुर, अर्बन अर्थात् सहर अथवा बजार एरिया बाहेक है विशेष गरी सिक्किमका ग्रामीण तथा दुर्गम क्षेत्रमा है सड़क सुरक्षा सचेतना फैलाउन ट्राफिक तथा प्रशासनले कस्ता अभियान सञ्चालन गरिरहेका छन् त?
0: हजुर, यो त एकदमै एकदमै भइरहेको कुरा हो। अब दुर्गम एरियामा ग्रामीण एरियामा विशेष गरी जहाँ ट्राफिक त हुँदैन त्यहाँनिर ट्राफिक पुलिस त हुँदैन, तर थाना लेभलबाट भयो, बिट लेभलबाट भयो, त्यहाँनिर एकदम स्कुलतिर गएर यो तपाईँको ग्राम प्रशासन केन्द्रहरूतिर गएर यसको सचेतनाको काम चाहिँ एकदमै जारी छ।
1: हजुर हजुर, विभिन्न देशहरूले है अप्नाएका सड़क सुरक्षा उपायहरू मध्ये है हाम्रो देशले कुन सकारात्मक अभ्यासहरू सिक्न सक्छ?
0: त्यस्ता कुराहरू त धेरै छन्।

0: तर अब मैले भनिहालेँ बेसिक चाहिँ हाम्रो ड्राइभर्सहरूले है अब या अर्को हेर्नुहोस् अर्को कुरा छ तपाईँको सिट बेल्टको कुरा तर यसको चाहिँ हाम्रो हिली एरियाजमा हिली रिजनमा अलिकति यसको अपोज भएर सायद सिट बेल्ट चाहिँ अहिले सिट बेल्ट नलाउँदा चाहिँ फाइन तोकिएको छैन र अब यो बाहेक अरू चाहिँ जस्तै टू व्हिलर्सले हेलमेट म्यान्डेटरी लाउनु पर्यो उनीहरूको गाडीको सर्भिसिङ ठिक टाइममा हुनु पर्यो उनीहरूले कागज पत्र एकदमै ठिक बनाएर हिँड्नु पर्यो है त्यहाँदेखि मैले अघि भनिहालेँ ड्रङ्कन ड्राइभिङ गर्नु भएन अब यो हिली एरियाजमा एकदमै उकालो बाटोतिर अप्ठ्यारो बाटोतिर एकदम सावधानीपूर्वक गाडी कुदाउनु पर्यो र अर्को कुरा तपाईँको यो स्पेसियली लाइट्सको कुरा आउँछ अहिले सबै गाडीहरूले सबै बाइक्सहरूले तपाईँको यो यो कम्पनी फिटेड नभएर कम्पनीले जुन चाहिँ पर्मिट गरेको हुन्छ त्यो बाहेक अरू लाइट फ्यान्सी लाइटहरू लगाएको हुन्छ र त्यो लाइट लाउनुले गर्दाखेरि उसको लागि त सुविस्ता भयो तर अरू चालकहरूको लागि अरू रोड युजर्सको लागि एकदमैले हानि पुर्याइरहेको छ र त्यो सम्बन्धित पनि यो तपाईँको दुर्घटना भएको धेरै प्रकाशमा आएको छ र त्यो पनि उहाँहरूले चाहिँ एकदम सावधानीपूर्वक एउटा रेस्पोन्सिबल सिटिजन भएर गरिदिने म यहाँबाट एउटा अनुरोध गर्न चाहन्छु है र अब यस्तो कुराहरू सायद हामीले फलो गर्यो सबै स्टेक होल्डरले फलो गर्यो भने चाहिँ रोड एक्सिडेन्ट चाहिँ एकदम कमी भएर जान्छ जस्तो मलाई लाग्छ।
1: हजुर, रातिको समयमा गाडी चलाउँदा विशेष गरी लाइटको पनि धेरै कस्तो प्रयोग गर्नुपर्ने त्यो पनि उहाँले याद गर्नुपर्ने हुन्छ, ध्यान दिनुपर्ने हुन्छ, युज गर्नुपर्ने। हजुर हजुर, त तीव्र गति है सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने बानी है तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने विषयमा है युवाहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
0: म त यही भन्न चाहन्छु कि तपाईँहरू प्लिज गाडी चलाउँदा चाहिँ सावधानीपूर्वक चलाइदिनुहोस् है, मत पान गरेर चाहिँ गाडी नकुदाइदिनुहोस्। यस्तो धेरै केसेसहरू सिक्किममा भएको छ, मैले अघि भनिहालेँ नि एउटा त्यस्तै एउटा पुलिस स्टेसनमा म हुँदा एउटा केस भएको थियो जहाँ चाहिँ एउटा लेडी आफ्नो यो काम सकेर चाहिँ घर फर्किँदै गर्दाखेरि एउटा पिछाडी भएर एउटा वेगनर ट्याक्सी आएर चाहिँ उहाँलाई हिर्काएर अलिकति 15-20 फिट ड्र्याग गरेर उसको माथि गाडी चलाएर गएको थियो। लास्टमा हामीले इन्भेस्टिगेसनको दौरानमा हामीले याद पायौँ कि त्यो चालकले नशालु पदार्थको सेवन गरेको रहेछ, तर उसलाई केही पनि थाहा थिएन र लास्टमा ऊ माथि अब तपाईँको यो केस रेजिस्टर भयो र त्यसको इन्भेस्टिगेसन भएर त्यो पछि कोर्टमा गयो। तर अर्कोपट्टि हेर्दाखेरि मैले अघि भनिहालेँ नि त्यो नारी जो थियो अब उसको त के गल्ती थियो, ऊ त रोडको छेउमा हिँडेर आइरहेको थियो तर त्यो मदपान गरेको अथवा कुनै पनि कन्ट्राभेन्ट सब्सटेन्स खाएको कारणले गर्दाखेरि चाहिँ उसले त्यो मान्छेलाई देख्न सकेन, अगर देख्यो भने उसले ब्रेक लाउन सकेन र त्यत्रो हिर्काउने सामान चाहिँ उसले यादै पाउन सकेन। त्यस कारण म यही युवाहरूलाई यही भन्न चाहन्छु कि तपाईँहरूले चाहिँ गाडी चलाउँदा एकदमै सावधानीपूर्वक चलाउनुपर्छ, त्यो तपाईँहरूको ज्यानको लागि त डेन्जर हो नै हो, तपाईँसँग जो पनि सवारी हुन्छ उनीहरूको लागि पनि डेन्जर हो, तर रोडमा जतिजना हिँड्छ उनीहरूको लागि पनि एकदमै डेन्जर हो जस्तो मलाई लाग्छ। त्यस कारण गर्दाखेरि रोडमा गाडी एकखेप स्टेरिङमा तपाईँहरू चढिसकेपछि चाहिँ एकदम सावधानीपूर्वक गाडी तपाईँहरू चलाउनु पर्ने हुन्छ।
1: हजुर हजुर, द अन्तमा यो युएन ग्लोबल रोड सेफ्टी विकको अवसरमा है जिम्मेवार सड़क व्यवहार बारे है आम जनतालाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
0: म आम जनतालाई यही भन्न चाहन्छु कि तपाईँहरू घरमा हुनु त ठिकै छ तर तपाईँहरू रोडमा निक्लिनु भयो अरे, आफै गाडी लिएर निक्लिनु भयो भने गाडी एकदमै राम्रो चेक गर्नुहोस्, राम्रोसँगले चलाउनुहोस्, फोनमा बात नमार्नुहोस्, तपाईँहरूले सिग्नल हेर्नुहोस्, ट्राफिकको सिग्नल हेर्नुहोस्, तपाईँले इन्डिकेटरहरू दिँदा राम्रो इन्डिकेटर दिनुहोस्, तपाईँहरूले ह्यान्ड सिग्नल दिनुहोस्। त्यस्तै प्रकारले जो जो पनि पेडेस्ट्रियनहरू हुन्छ उहाँहरू रोड क्रस गर्दाखेरि जताभावी रोड नगर्नुहोस्, क्रस नगर्नुहोस्, कुदेर रोड क्रस नगर्नुहोस्, जेब्रा क्रसिङको प्रयोग गर्नुहोस्, फ्लाइओभरको प्रयोग गर्नुहोस्, जो जो पनि यो दुई खुट्टे चलाउनुहुन्छ उहाँहरूले प्रपर हेलमेटको युज गर्नुहोस्, उहाँहरूले विशेष गरी गान्तोकमा हामीले देखेको उहाँहरूले ओभरटेक गरेर आउनुहुन्छ, अहिले त ओभरटेक त दाहिनेबाट होइन देब्रेबाट फुटपाथबाट पनि ओभरटेक गर्नुहुन्छ, त्यो चाहिँ तपाईँले कृपया गरी नगरिदिनुहोस् होइन, एउटा रेस्पोन्सिबल राइडर भएर राइड गरिदिनुहोस्। जो जो पनि कलोनीमा बस्नुहुन्छ उनीहरूले आफ्नो गाडी त्यहाँ पार्क गर्नुहुन्छ, उनीहरूले पनि गाडी पार्क गर्दा चाहिँ आफ्नो पार्किङ डेजिग्नेट पार्किङ स्पेस कुन छ त्यहाँ पार्क गरिदिनुहोस्, आफ्नो सुविधाको लागि अरूलाई चाहिँ असुविधा नबनाइदिनुहोस्। मैले अघि नै भनिहालेँ राति केही आपदा हुँदाखेरि केही इमर्जेन्सी हुँदाखेरि मानिलिनुहोस् तपाईँको अगाडि एउटा गाडी राखिदिएको छ, अर्कोपट्टि अर्को गाडी राख्दै निक्लिनै सकेन भने तपाईँलाई कस्तो खालको फिलिङ हुन्छ? त्यस कारण गर्दाखेरि जहाँ जहाँ डेजिग्नेटेड पार्किङ एरिया छ, प्राइभेट पार्किङको छ,

0: ट्याक्सी तपाईँले त्यहाँ लगेर राखिदिनुहोस्, तपाईँ घर जहाँ छ मेरो घर यहीँ हो, यो रोडकै छेउको घरमा बस्छु भनेर रोडमा चाहिँ गाडी पार्किङ नगरिदिनुहोस्। रोड इज नट मेन्ट फर पार्किङ। रोड त चाहे त्यो दिउँसो होस् चाहे त्यो रातिको 12 बजी किन नहोस्, त्यो रोड चाहिँ खाली मिन्स खाली नै हुनु पर्यो।
1: हजुर हजुर हजुर त्यसैलाई तपाईँले तपाईँको बहुमूल्य समय हामीलाई दिनुभयो अनि हाम्रो स्टुडियोमा उपस्थित भए हामी तथा हाम्रा श्रोताहरूलाई है युएन सड़क सुरक्षा सप्ताहको अवसरमा यतिका धेरै महत्वपूर्ण जानकारीहरू दिनुभयो। यसका निम्ति आकाशवाणी गान्तोक लगायत हाम्रो सम्पूर्ण श्रोताहरूको तर्फबाट सिलास सर तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
0: धन्यवाद।

हजुर श्रोता, सड़क दुर्घटना विश्वभर चोटपटक र मृत्युको प्रमुख कारण मध्ये एक हो। तर यी धेरै दुर्घटनाहरू साधारण नियमहरू पालन गरेर रोक्न सकिन्छ, जसले हेलमेट लगाउने, सिट बेल्ट प्रयोग गर्ने, ट्राफिक संकेत पालन गर्ने र सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने। यो सप्ताहले सबै देशलाई सड़क सुरक्षा सुधार गर्न र जनचेतना फैलाउन प्रेरित गर्छ। सबै चालक महानुभावहरूलाई तीव्र गतिले जीवन जोखिममा पार्छ। मादक पदार्थ सेवन गरेर वा ध्यान भंग गरेर सवारी चलाउनु आफै र अरूका लागि पनि अत्यन्त खतरनाक हुन्छ। पैदल यात्री र साइकल चलाउनेहरूले पनि सधैँ सचेत रहनु पर्छ, निर्देशित बाटो प्रयोग गर्नुपर्छ र ट्राफिक संकेत पालन गर्नुपर्छ। समुदाय र युवाको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। विद्यालय, कलेज र समुदायले सड़क सुरक्षा सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्। युवाहरूले आफ्ना साथीभाइ र परिवारलाई जिम्मेवार व्यवहार अपनाउन प्रेरित गर्न सक्छन्। सुरक्षित सड़क जिम्मेवार नागरिकबाट मात्र सम्भव हुन्छ।

0: के लिए।
1: हजुर श्रोता, यूएन ग्लोबल रोड सेफ्टी वीक संयुक्त राष्ट्र संघद्वारा आयोजना गरिने एक विश्वव्यापी सचेतना अभियान हो। यो अभियान मुख्य रूपमा विश्व स्वास्थ्य संगठन WHO तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा सञ्चालन गरिन्छ। यसको उद्देश्य विश्वभर सड़क सुरक्षा सम्बन्धी जनचेतना फैलाउनु र सड़क दुर्घटनाबाट हुने मृत्यु तथा चोटपटक कम गर्नु हो। हजुर श्रोता, विश्वभर सड़क दुर्घटनाको संख्या तीव्र रूपमा बढ़दै गएपछि विशेष गरी कम तथा मध्यम आय भएका देशहरूमा यसको असर बढ़ी देखिन्न थाल्यो। सड़क दुर्घटना युवाहरूको मृत्युको प्रमुख कारण मध्ये एक बन्न पुग्यो। यस समस्यालाई समाधान गर्न संयुक्त राष्ट्र संघले सड़क सुरक्षा सम्बन्धी विश्वव्यापी सहकार्यको आवश्यकता महसुस गर्यो। यसै क्रममा सड़क सुरक्षा सुधार र जनचेतना बढ़ाउने उद्देश्यले यो अभियान शुरू गरिएको हो। यूएन ग्लोबल रोड सेफ्टी वीक पहिलो पटक सन् 1907 मनाएको थियो। यस अभियानमा मुख्य उद्देश्यहरू यस प्रकार छन्: सड़क सुरक्षा बारे विश्वव्यापी जनचेतना फैलाउने, सरकारहरूलाई सड़क सुरक्षा नीति सुरक्षा गर्ने प्रेरित गर्ने, सड़क प्रयोगकर्ताहरूलाई सुरक्षित व्यवहार अपनाउन प्रोत्साहित गर्ने, सड़क दुर्घटनाबाट हुने मृत्यु तथा चोटपटक घटाउने, दिगो तथा सुरक्षित यातायात प्रणाली प्रवर्धन गर्ने। विभिन्न वर्षहरूमा यस अभियानले विभिन्न विषयहरूमा ध्यान केन्द्रित गरेको छ, जस्तै पैदल यात्री र साइकल चालकको सुरक्षा, तीव्र गति नियन्त्रण, सुरक्षित सड़क पूर्वाधार विकास, पैदल यात्रा र साइकल यात्रालाई सुरक्षित बनाउने वर्तमान महत्व। आज पनि सड़क दुर्घटना विश्वव्यापी रूपमा एउटा ठूलो जनस्वास्थ्य समस्या बनेको छ। यस अभियानले सरकार, संस्था र नागरिक सबैलाई एकसाथ ल्याएर सड़क सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ। हजुर श्रोता, यूएन ग्लोबल रोड सेफ्टी वीकको यस अवसरमा हामी सबैले सड़क नियम पालन गर्ने, जीवनको सम्मान गर्ने र सड़कलाई सुरक्षित बनाउने प्रतिज्ञा गरौं। याद राखौ, सड़कका सुरक्षा जीवनको रक्षा हो। सुरक्षित रहनुहोस् भन्दै कार्यक्रमबाट विदा लिन चाहन्छु। यसैले म कार्यक्रम सञ्चालिका टीका मंगरलाई विदा दिनुहोस्। नमस्ते।

श्रोता सुनिरहनु भएको थियो कार्यक्रम नारी संसार। अब सुन्न लागेका छौं विभिन्न कलाकारहरूको आवाजमा नेपाली आधुनिक गीतहरू। सर्वप्रथम सुन्न लागेका छौं पवन राई नामडोङ अनि स्नेहाश्री थापाको स्वरमा रहेको गीत।

श्रोता भर्खरै सुनुभयो रुस्तम लेप्चाको स्वरमा रहेको नेपाली आधुनिक गीत हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं अनि सुनाइरहेछौ विभिन्न कलाकारहरूको आवाजमा नेपाली आधुनिक गीत। त अब सुनोस् रामकृष्ण ढकालको स्वरमा रहेको गीत।

श्रोता सन दर्नालको स्वरमा रहेको नेपाली लोकगीतलाई सुनिरहनु भएको छ। अबको केही क्षणमा आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपाली महासमाचार। तबसम्मलाई सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

0: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बंगालमा भारतीय जनता पार्टीको विधायक दलको नेताको चुनाव गर्न आज कोलकातामा बैठक हुनेछ। डीआरडीओ र भारतीय वायुसेनाले स्वदेशी तारा ग्लाइड हतियारको पहिलो उडानको सफलतापूर्वक परीक्षण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमनाथ मन्दिरलाई भारतको दृढ़ता, एकता र सभ्यतागत शक्तिको शाश्वत प्रतीक बताउनु भएको छ। अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा लगाइएका 10% वैश्विक शुल्कलाई अवैध भन्दै रद्द गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, अमेरिका र युरोपेली संघ यो सुनिश्चित गर्न एकजुट छन् कि इरानसित कहिले पनि परमाणु हतियार नहोस्। र आईपीएल क्रिकेटमा आज दिल्लीमा दिल्ली क्यापिटल्सको सामना कोलकाता नाइट राइडर्ससित हुनेछ। केन्द्रीय गृहमन्त्री तथा केन्द्रीय पर्यवेक्षक अमित शाह राज्यमा भाजपा विधान दलको नेताको चुनावको निरीक्षण गर्न कोलकाता आइपुग्नु भएको छ। हवाई अड्डामा राज्य पार्टी अध्यक्ष समीक भट्टाचार्य, केन्द्रीय राज्यमन्त्री सुकान्त मजुमदार, वरिष्ठ नेता शुभेन्दु अधिकारी, निशित प्रमाणिक, दिलीप घोष र विधायक दलका अन्य नवनिर्वाचित सदस्यहरूले वहाँको स्वागत गर्नुभयो। अधिक जानकारी हाम्रा संवाददाताबाट।
1: From the airport, Mr. Shah went straight to Dakshineshwar Kali Temple, where he offered prayers before moving on to his next engagements. Later today, he will attend a meeting with the BJP's newly elected MLAs at the Bishwa Bangla Convention Center, where the leader of the legislative party will be formally elected. Home Minister will remain in Kolkata overnight. Tomorrow morning, he is scheduled to attend the oath-taking ceremony of the party's elected members at Brigade Parade Ground. The event will also see the presence of Prime Minister Narendra Modi, along with the host of union ministers and several chief ministers from BJP-ruled states. Since the oath-taking ceremony is being held on the occasion of Rabindra Jayanti, special emphasis is also being given to cultural performances. The BJP is planning to showcase Bengali culture through Rabindra Sangeet and other cultural presentations.
2: Shundi Bandashkutto, Akashbani News, Kolkata.
0: तमिलनाडुको सबैभन्दा ठूलो पार्टी टीवीकेको लागि गतिरोध जारी छ। बहुमत प्राप्त दललाई समर्थन गर्न वामपन्थी दलहरूबीच वार्ता भइरहेको छ। वरिष्ठ भाजपा नेता बीएल सन्तोषले तमिलनाडुमा कसले शासन गर्छ भनेर समयले मात्र बताउन सक्ने बताउनुभयो। केरलममा नयाँ सरकार गठनका लागि छलफल अगाडि बढ़िरहेको छ। यूडीएफको मुख्य दल कंग्रेसले आइतबारसम्ममा आफ्नो नेताको घोषणा गर्ने अपेक्षा गरिएको छ। कंग्रेस सूत्रहरूले बताए अनुसार केरलम पठाइएका पार्टी पर्यवेक्षकहरूको रिपोर्टको आधारमा राष्ट्रिय नेतृत्वले विधायक दलको नेताको निर्णय लिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी पुनर्निर्मित सोमनाथ मन्दिरको उद्घाटनको 75 वर्ष पूरा भएको उपलक्ष्यमा सोमबार गुजरात जानुहुनेछ। देशका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादले 11 मईमा 1951 पुनर्निर्मित सोमनाथ मन्दिरको शुभारम्भ गर्नुभएको थियो। प्रधानमन्त्रीले आज एक राष्ट्रिय दैनिकमा प्रकाशित एक लेखमा यो जानकारी साझा गर्नुभएको छ। वहाँले केही महिनाभित्र सोमनाथ मन्दिरसित महत्वपूर्ण आयोजन सामेल हुनु वहाँको लागि सौभाग्यको कुरा हो भन्नुभयो। यस वर्षको शुरूमा प्रधानमन्त्रीले मन्दिरमा भएको पहिलो आक्रमणको 1000 वर्ष पूरा भएको उपलक्ष्यमा सोमनाथ स्वाभिमान पर्वमा भाग लिनुभएको थियो।
3: प्रधानमंत्री ने सोमनाथ को भारत की सभ्यतागत शक्ति और मजबूती का प्रतीक बताया। उन्होंने कहा कि सोमनाथ मंदिर की यात्रा विध्वंस से सृजन की तरफ बढ़ने का प्रतीक है और

0: यो आकाशवाणी हो। अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा लगाइएका 10% वैश्विक शुल्कलाई अवैध भन्दै रद्द गरेको छ। यो व्हाइट हाउसको व्यापार नीतिको लागि एउटा ठूलो झट्का हो। रिपोर्टहरू अनुसार अमेरिकी अन्तर्राष्ट्रिय व्यापार न्यायालयले 2-1 विभाजित फैसलामा भनेको छ, प्रशासन 1974 व्यापार अधिनियमको धारा 122 अन्तर्गत शुल्कलाई उचित ठहर गर्नमा विफल रह्यो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ कि अमेरिका र युरोपेली संघ यो सुनिश्चित गर्न एकजुट छन् कि इरानसित कहिले पनि परमाणु हतियार नहोस्। सोशियल मीडिया पोस्टमा श्री ट्रम्पले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लायनसित सार्थक कुराकानी गरेको र पश्चिम एशियाको स्थितिबारे छलफल गरेको बताउनुभयो। श्री ट्रम्पले भन्नुभयो कि दुवै पक्ष सहमत छन् कि आफ्नै मानिसहरूको हत्या गर्ने यस्तो शासनलाई लाखौंको मृत्यु हुन सक्ने हतियार प्राप्त गर्न अनुमति दिनुहुँदैन। वहाँले अमेरिका र युरोपेली संघबीच व्यापार वार्ता पनि भएको बताउनुभयो। श्री ट्रम्पले यूरोपीय संघसित स्कटल्याण्डको टनबेरीमा भएको व्यापार सम्झौता अन्तर्गत ट्यारिफमा कटौती सम्बन्धी प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरेको बताउनुभयो। वहाँले भन्नुभयो युरोपेली संघले अमेरिकी स्वतन्त्रताको 250 वार्षिक उत्सवसम्म सम्झौता लागू गर्न समय छ, अन्यथा उच्च ट्यारिफ लगाउन सकिनेछ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लायनले पनि सोशियल मीडियामा भएको कुराकानीको पुष्टि गर्नुभएको छ। वहाँले दुवै नेताले पश्चिम एशियासित जोड़िएका घटनाक्रम र क्षेत्रीय साझेदारहरूसितको समन्वयबारे छलफल गरेको बताउनुभयो। विदेश सचिव विक्रम मिश्रीले संयुक्त अरब अमिरातका अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री तथा भारतका लागि विशेष दूत रिम अल हाशिमीसित अबुधाबीमा बैठक गर्नुभयो। दुवै नेताहरूले भारत संयुक्त अरब अमिरात व्यापक कार्यनीतिक साझेदारी र पारस्परिक हितका विश्वव्यापी मुद्दाहरूको समीक्षा गर्नुभयो। विदेश मन्त्रालय अनुसार दुवै पक्षले व्यापार, लगानी, ऊर्जा, रक्षा, वित्त, प्रौद्योगिकी, स्वास्थ्य, शिक्षा, संस्कृति र जनसम्पर्क क्षेत्रमा भएको प्रगतिबारे छलफल गरेका छन्। बंगलादेशमा दादुराको स्थिति झन खराब भएको छ। दादुराको संक्रमणबाट हिजो थप 12 बालबालिकाहरूको मृत्यु भएको छ। देशभरि 1238 बालबालिकामा दादुरा जस्तो संक्रमणको लक्षण देखिएको छ। 15 मार्चदेखि बंगलादेशमा दादुराबाट 57 जना र दादुरा जस्तो संक्रमणबाट 289 जनाको मृत्यु भइसकेको छ। देशमा परीक्षण किटको अभावले यो संकट झनै बढ़ेको छ। यो स्थितिले युनिसेफ र विश्व स्वास्थ्य संगठनको चेतावनीको बावजूद सरकारको तयारीमाथि प्रश्न उठेको छ। आकाशवाणीले राष्ट्रपतिको आफ्नो विशिष्ट सेवाको 90 वर्षको उत्सवको रूपमा आज राष्ट्रिय राजधानीमा म्याराथनको आयोजना गर्यो। लगभग 3.5 किलोमिटर म्याराथन आकाशवाणी भवनबाट शुरू भएको थियो। यो कृषि भवन, रेल भवन र भारतीय रिजर्व ब्याङ्क हुँदै आकाशवाणी भवनमा समापन भएको थियो। आकाशवाणी, दूरदर्शन र प्रसार भारतीका कर्मचारीहरूले आफ्ना परिवार सहित म्याराथनमा भाग लिएका थिए। म्याराथन पूरा गर्ने सबै सहभागीहरूलाई पदक प्रदान गरिएको थियो भने पुरूष र महिला दुवै वर्गका शीर्ष 3 सहभागीहरूले ट्रफी प्राप्त गरेका छन्। हाम्रा संवाददाताको रिपोर्ट अनुसार प्रसार भारतीका प्रमुख कार्यकारी अधिकारी गौरव द्विवेदी र आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले म्याराथनलाई झण्डा देखाएर प्रस्थान गरेका थिए। प्रसार भारतीका कार्यकारी अधिकारी गौरव द्विवेदीले आकाशवाणीको 90 वर्षको उत्सवमा देशभरिका विभिन्न स्टेशनहरूमा विविध कार्यक्रमहरू आयोजना भइरहेको बताउनु भएको छ। आकाशवाणीका महानिदेशक राजीव कुमार जैनले यस प्रकारको कार्यक्रम देशको सुदूर क्षेत्रहरूसम्म पुग्ने गरेको बताउनुभयो।
1: अवकाश होने के नाते जो इस तरह का कार्यक्रम हम करते हैं तो इसका संदेश दूर दूर तक सुदूर प्रदेश तक पहुंचता है और ये बहुत बड़ा उदाहरण होगा। देशभर में जो हमारे 232 मुख्य केंद्र हैं उन पर ये आयोजन इस महीने आयोजित होगा और ये उत्सव है। हम देश की सेवा में जो आकाशवाणी का योगदान रहा है उस योगदान को सेलिब्रेट कर रहे हैं।
0: रेलवेले रेल सुरक्षा र आधुनिकीकरणलाई बल प्रदान गर्दै स्वदेशमा निर्मित कवच स्वचालित रेलगाड़ी सुरक्षा प्रणालीलाई उत्तर रेलवेका मुख्य मार्गहरूमा विस्तार गर्नलाई स्वीकृति दिएको छ। यसको लागत लगभग 362 करोड़ हुनेछ। यस अन्तर्गत फिरोजपुर र जम्मू डिभिजनका महत्वपूर्ण खण्डहरूमा लगभग 1478 किलोमिटर लामो मार्गमा कवच प्रणाली स्थापना गरिनेछ। आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सको सामना आज दिल्लीको अरूण जेटली स्टेडियममा कोलकाता नाइट राइडर्ससित हुनेछ।

श्रोता नरेन गुरुङको स्वरमा रहेको गीत सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट। अबको केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

नमस्कार, मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलो हर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै 103 मेगा हर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एयर मोबाइल एप मार्फत पनि हजुरले हामीलाई सुनिरहनु भएको छ। समय यसबेला अपरान्हको ठिक 3:57 भइसकेको छ। यहाँहरूलाई आज राति 10:30 प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदछौ। अहिले केही क्षणमा सुन्नेछौ कार्यक्रम सौर्यगाथा। 4:30 समय हो लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलातको, जसमा आज सुन्नुहुनेछ नोरित लेप्चाको स्वरमा केही गीत, अनि विश्व रेडक्रस दिवसको अवसरमा एक वार्ता विषय छ, रेडक्रस जिम्मेवारीको प्रतीक हो। श्रोता 5 बजे श्रोताहरूलाई हामी सुनाउनेछौ लिम्बू भाषाको कार्यक्रम नुसिचान, जस अन्तर्गत प्रथम समाचार, त्यसपछि माङ हाङमा लिम्बूको आवाजमा रहेको केही गीत, अनि विश्व रेडक्रस दिवसको अवसरमा एक वार्ता विषय छ राम्रो कामको लागि आउनुहोस् सँगै हिँडौं। 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भोटिया भाषाको कार्यक्रम पाङ्गेन मेन्टो, जसमा यहाँहरूले सुन्नुहुनेछ मेनलोन प्रार्थना, अनि देन्थिक र साथीहरूको आवाजमा रहेको केही गीत, त्यसपछि संयुक्त राष्ट्रिय संघ विश्वव्यापी सड़क सुरक्षा सप्ताहको अवसरमा एक वार्ता विषय छ गाड़ी ढिलो चलाउनुहोस् गन्तव्यमा सुरक्षित पुग्नुहोस्। 6 बजे यहाँहरूलाई हामी सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी समाचार। 6:05 समय हो यस केन्द्रको दैनिक ग्रामीण कार्यक्रमको। 6:40 अनि 50 मिनटमा सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार। क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा भने 6:55 विश्व प्रवासी चरा दिवसको पूर्व सन्ध्यामा अंग्रेजीमा एक वार्ता विषय छ चराहरू किन महत्वपूर्ण छन्। यसै गरी 7:05 हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत रहेको छ भने 7:25 सुनाउनेछौ नेपाली समाचार। त्यसपछि कार्यक्रम युवावाणी 7:35 साँझको 8:05 हामी सुनाउनेछौ अभिजितको आवाजमा रहेको केही गीत गजल। 8:30 कार्यक्रम सुर संसार छ भने 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमशः सुनाउनेछौ हिन्दी अनि अंग्रेजी समाचार। रातिको 9:15 सोही केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम समसामयिक मामिलाहरू रहेको छ भने 10 बजे हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसै गरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू यसरी नै समाप्त हुनेछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ कार्यक्रम सौर्य गाथा।

0: कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा तमाम श्रोता वर्गमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछु। श्रोता, प्रत्येक यस दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत हामी विभिन्न विषयहरू लिएर यहाँहरू समक्ष उपस्थित हुने गर्छौं र प्रत्येक शनिबारको दिन हामी महिला उद्यमीहरूसित विभिन्न विषयमा चर्चा परिचर्चा गर्ने गर्छौ र आज हामी माझ एकजना एकदमै असल महिला उद्यमी हुनुहुन्छ, श्रीमती सुजाता गुरुङ, र उहाँले अब हामीलाई ग्रामीण पर्यटन सम्बन्धित हामी माझ चर्चा परिचर्चा गर्नुहुनेछ र साथै उहाँले एकदमै वृहत रूप खेतीपाती र पशुपालन पनि गर्नुभएको छ र यी सबै कुराहरू उहाँले हामीलाई स्पष्ट रूपले बताइदिनुहुनेछ र आज हामी माझ उहाँ हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ र सर्वप्रथम हजुरलाई हाम्रो दैनिक ग्रामीण कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु।
1: नमस्कार सबै सबैमा, म छेजोलो।
0: र तपाईँ कहाँबाट हुनुहुन्छ?
1: म पाक्योङ डिस्ट्रिक्ट पाराखा रुदी वार्ड नम्बर 5
0: पाक्योङ डिस्ट्रिक्ट अन्तर्गत पाराखा गाउँ पर्यो तपाईँको। सर्वप्रथम तपाईँको गाउँको विषयमा बताइदिनुहोस् न, कस्तो प्रकारको गाउँ हो, औलोकी लेक हो है, कति किलोमिटरको बाटो होला यहाँबाट?
1: हजुर, अब पाकिमबाट चाहिँ 14 पर्छ र गान्तोकबाट चाहिँ अब भन्नुपर्दाखेरि 4 बाटो हो र अब लेक पनि होइन, औल पनि होइन, अब कस्तो प्रकारको भने धानहरू पनि हुने, दालहरू पनि हुने, अनि सागसब्जी फलफुल बेसी जस्तो हाम्रो पार्खा गाउँमा चाहिँ पानी चाहिँ एकदमै परि

0: राखेकै हुन्छ
1: प्रशस्त
0: मात्रामा आकाशबाट पानी परिरहेको हुन्छ
1: हजुर
0: र गाउँमा पिउने पानीहरूको पनि अब पहिला जति दुःख त छैन गाउँमा चाहिँ के छ भने कतिले सागसब्जीहरू पनि बेचेर घर चलाउनेहरू छ अनि खेतीपातीमा भन्नु पर्यो भने चाहिँ यो चिताखोलाको कुलो चाहिँ पहिरोले लगेर अनि धान खेतीमा चाहिँ अलिकति क्षति किनभने हजुर अनि नाला थापेर यस्तो यो च्यादरहरू थापेर अनि पुग्ने ठाउँमा चाहिँ अलिअलि धान खेती गर्छ नभने चाहिँ बेसी जस्तो चाहिँ मैले पनि मेरो खेतमा चाहिँ अहिले केला लगाएर बेचेको चाहिँ धेरै वर्ष नै भयो अनि काबुली केराहरू सरकारबाट पनि पाएको केराहरू रोपेको छु अम्बकको बिउ बिजनहरू यसरी
1: अनि सब्जी
0: हजुर अनि साग सब्जी लगाउँछु केलामा मैले यो एग्रिकल्चर डिपार्टमा प्रोग्रामतिर गएर म्याडमहरूसँग माग गरेर अनि मेरो चाहिँ केला चाहिँ एकदमै नोक्सान भयो अनि पुरा पाकेको केरा चाहिँ चराहरूले खाएर बोटमै आधी सर चाहिँ केराहरू चाहिँ यसरी छिर्केहरू लागेर बिग्रेको हुन्छ भन्दाखेरि एग्रिकल्चरको म्यामले चाहिँ मलाई फिडब्याक एउटा सेतो यस्तो धोक्रो जस्तो हुँदो रहेछ अनि त्यो धोक्रो दिनुभयो पाइपहरू पनि दिनुभयो उहाँले दबाईहरू पनि दिनुभयो तर केरा बेचेको त मैले धेरै नै वर्ष भयो
1: तर
0: अहिले चाहिँ त्यो फिडब्याक लगाइकन चाहिँ केला चाहिँ त्यसरी चराहरूले खाएको छैन एकदमै राम्रोसँगले पाक्दो पनि रहेछ अनि ठन्डा महिनामा चाहिँ त्यो फिडब्याक लगाएपछि चाहिँ आफै त्यो पाक्दो पनि रहेछ चराहरू किराहरूबाट चाहिँ धेरै नै सेफ हुँदो रहेछ अनि अलिअलि अब बाँचेको बारी चाहिँ आफैलाई सागसब्जी अर्ग्यानिक खानुको लागि डल्ले खोर्सानी रोपेको छु त्यहाँदेखि बाख्राहरू पनि पालेको छु कुखुरा पनि छ गाई पनि छ हजुर गाई चाहिँ पहिला दुई माउ थियो अनि बादमा चाहिँ म अलिकति यो खुट्टा त्यो घाँस काट्नु जाँदाखेरि अलिकति लिगामेन्ट भएर खुट्टाको बिमारी भयो अर्को कुरो फेरि गाडीमा एक्सिडेन्ट भएर मेरो यो दाहिनेपट्टिको छातीको एउटा हड्डी भाँचियो पनि अनि त्यसले गर्दाखेरि चाहिँ अलिकति नसक्ने अवस्था भएर चाहिँ त्यहाँदेखि चाहिँ मैले एउटा गाई राखेर अनि गाउँतिर पनि यसो लुगाहरू बोकेर हिँड्यो नानीहरूलाई पनि लगे अब के गर्नु पढेर नानीहरू पनि अब नोकरी थिएन त्यो टाइममा त अन्त नोकरी नहुँदाखेरि चाहिँ मलाई अब नानीहरूलाई चाहिँ एउटा बिजी राख्नुपर्छ भनेर चाहिँ मैले नानीहरूलाई गाउँ गाउँ घर घरमा लुगाहरू जुत्ता चप्पलहरू क्रिमहरू उहाँहरूले के मगाउनुहुन्थ्यो
1: त्यो चिजहरू
0: हजुर हजुर गाउँ गाउँमा बोकेर हिँड्थे अनि त्यसरी हिँड्दा हिँड्दै बादमा चाहिँ अब गाउँमा चाहिँ के भन्नुभयो भने तपाईँले एउटा सानो घरमा कोठामा दोकानमा चाहिँ राख्नुहोस् हामीलाई चाहेको चिजहरू राख्नुहोस् हामी आउँछौँ तपाईँले राम्रो क्वालिटीको लुगा जुत्तादेखि हामीलाई चाहिने चिजहरू दबाईदेखि पनि तपाईँलाई मगायो भने बोकेर ल्याइदिनुहुन्छ त्यसले गर्दाखेरि त्यो चिजहरू चाहिँ तपाईँले घरमै राख्नुहोस् भन्दाखेरि मैले एउटा सानो कोठामा बिजनेस सुरु गरेँ त्यहाँदेखि लाइसेन्स पनि मलाई मेरो हस्बेन्डले बनाइदिनु भयो त्यहाँदेखि अलिअलि यसो के जातिहरू बेच्दै जाँदा स्कुलको छेउ छ मेरो त्यसले गर्दाखेरि यसो नानीको स्कुलको खाता किताब पेन्सिल डटपेन नानीहरूको अब कलर पेन्सिल जोमेट्रीहरू भयो ब्यागहरू मसिनो जुत्ता रिबन यस्तो के अलिअलि खजराङ खुजरुङ बेच्नु थाले त्यसो गर्दै गर्दै अनि मैले अहिले चाहिँ फेरि फिलहालमा अस्ति सरकारबाट एउटा यो टुरिज्मको ट्रेनिङ गाउँमा आउँदाखेरि चाहिँ म एसएचजी ग्रुपमा मेम्बर पनि हो अनि मैले एउटा सानो यतापट्टि माटोले लिपेको घरलाई एसएचजीको एउटा डब्लुडीएस अफिसलाई दिएको छु अनि त्यतिकै हिजस्ति यो ट्रेनिङ आउँदाखेरि चाहिँ मैले त्यहाँनिर ट्रेनिङ पनि गरेँ हामी छजना ग्रुप भएर एसएचजीबाट हामीहरू अब नाम भन्नु पर्दाखेरि एसएलआरएम लीलामाया शर्मा अनि बिजु म्याम फिरोज गुरुङ अनि हामी जम्मा छजना छ मेम्बरहरू मिलेर चाहिँ एउटा मलाई टुरिज्ममा ट्रेनिङ गर्ने विचार भयो अनि ट्रेनिङ पनि गरेँ ट्रेनिङ गर्दा गर्दै मलाई अलिकति त्यो घरलाई मोडिफाई गरेर एउटा टुरिज्म खोल्ने विचार पनि आयो अनि खोल्ने विचार आउँदाखेरि मैले खोल्दै जाँदाखेरि ट्रेनिङ गर्ने सर म्यामहरू पनि रुममा बस्नुभयो उहाँहरूले पनि मैले त्यो आफ्नो आइडिया लगाएर जुन चाहिँ बनाएको टुरिज्म माटोले लिपेकै घरलाई भए पनि उहाँहरूले धेरै नै मन पराउनु भयो किनभने वरिपरि सागसब्जीहरू छ, गाई छ, बाख्रा छ, कुखुरा छ, त्यसले गर्दाखेरि तपाईँले त राम्रोसँगले अर्ग्यानिकहरू पनि दोकानमा बेच्नु हुँदो रहेछ अनि यस्तो अर्ग्यानिक खानु पाउँदो रहेछ भनेर उहाँहरूले, मैले त्यो घरको अगाडि यस्तो वाल थियो त्यो वालमा चाहिँ पाखनबेतको बिजन लगाएको
2: थिएँ,
0: अन्त त्यो सरहरूले चाहिँ मेरो घरमा अब चेकिङ गर्नु आउनु भएको होला सायद।
2: पाखनबेतको खेती पनि गर्नु

0: हजुर, पाखनबेतको खेती जस्तै अब वालमा लगाएको थियो, त्यसलाई चाहिँ मैले के गरेँ भने चाहिँ सरहरूलाई कोदोको पिठोमा चाहिँ पाखनबेतको त्यो पातहरू चाहिँ पुरा मसिनो बनाएर काटेर हल्का नुन खोर्सानी लगाएर चाहिँ मेडिसिनको रूपमा चाहिँ सर यो चाहिँ मैले पकौडा एउटा नयाँ मैले तरिकाले चाहिँ यसलाई अलिकति यो पाखनबेतको मेडिसिन हो यसलाई चाहिँ मैले यस्तो प्रकारले बनाएको भनेर सरहरूलाई एउटा पकाएर चाहिँ उहाँहरूलाई मैले देखाउँदाखेरि सरहरूले चाहिँ एकदमै यो चाहिँ एकदम किनभने हामीलाई पनि याद छ तपाईँले यो एकदम नयाँ टेक्निक लाउनु भएछ, अब सिक्किममा खालि मोमो भने फेमस भयो, उहाँहरू पनि खुसी हुनुभयो,
1: काम लाग्ने चिज
0: हजुर हजुर त्यो अब किनभने अब एउटा दबाईको रूपमा आयो नि यो हड्डीहरूको लागि थुप्रै किसिमको पाखनबेतको त्यो पातलाई त्यसै सुकेर जानुभन्दा चाहिँ मैले चाहिँ मेरो दिमागले चाहिँ त्यसलाई चाहिँ यसरी बनाएर खायो भने म घरमा पनि खाने गर्छु अनि अब पाहुनाहरू आउँदाखेरि यसरी त्यो पकौडाहरू बनाएर दिने गर्छु, स्न्याक्स भनेर दिने गर्छु अनि यसरी दुःख झेल्दै झेल्दै अब पहिला अब बाबाआमाले खेतीबारी गर्दाखेरि पनि पुरा ट्रेनिङ है अब भनौँ स्कुल पढ्दै गर्दै भए पनि बाबाले बिचरा काट काटेर के गरेर घरमा दुःख गरेर हामीलाई अनपढ चाहिँ राख्नु भएन, सबैजना छोराछोरीहरूलाई चाहिँ कम्ती कम्ती भए पनि पढाउनु भयो, अलिअलि पढेको थियो त्यही अनुसारले चाहिँ अलिअलि यसो बिजनेसहरू गरेर के गरेर हिसाब किताब यसो गरेर खाने चाहिँ अब त्यति चाहिँ सामान चाहिँ बाबाआमाले गरिदिनु भएको, किनभने हामी कुनै ठुलो घरानाको पनि होइन खालि खेती गर्नु अन्त
1: ठुलो जिम्मेवारी आयो
0: हजुर, जिम्मेवारी चाहिँ मैले भार चाहिँ माइत घरदेखि लिएर अहिले मेरो हस्बेन्डको घरसम्म पनि मलाई यतिकै भारी नै छ
1: हजुर हजुर,
0: अन्त गर्दै जाँदा अब छोराछोरीहरू अब ठुल्ठुलो भयो र यिनीहरूलाई पनि यसरी खेतीबारीमा चाहिँ ध्यान गर्नुपर्छ भन्छु अनि गाउँघरमा पनि म सबैलाई भन्छु बारीहरू चाहिँ बाँझो हामीले नराख्नु, हामीले गरेन भने चाहिँ छोराछोरीले त झन् गर्दै गर्दैन,
1: किनभने केटाकेटीहरूलाई पनि यसो अब प्रोत्साहन त दिनु पर्यो
0: हजुर हजुर, गर्दैन नानीहरूले अनि यतिकै बाँझो बस्यो भने अब भोलि पछाडि हामीले त खालि किनेर खानु मात्रै पर्यो नि, अन्त म त अब बेच्छु पनि अलिअलि उब्रेको घरमा खानु पनि अर्ग्यानिक भनेर गाउँतिर पनि भन्छु सबैलाई यसरी बारी चाहिँ बाँझो कहिले पनि नराख्नु अनि बाँदर लाग्ने ठाउँमा चाहिँ अम्लिसो लगाउँ भन्छु, अन्त अम्लिसो मैले चाहिँ मेरो तल्लो बारी चाहिँ पहिरो पनि गएको छ, गाईलाई घाँस बाख्रालाई घाँस अनि यो हिउँदोभरि सुकौरोमा चाहिँ अम्लिसोले थाम्छ अनि कुचो चाहिँ बेच्छु अनि घरको छेउको अलिकति बारीमा पनि त्यो पनि बाँझो राखेको छुइनँ, बारी चाहिँ अब कहिल्यै पनि बाँझो राखिनँ, अन्त जति सागसब्जीहरू हुन्छ बेच्छु, अब यो केला पनि दबाई लगाउनु पर्दैन, दबाई नलगाइकन बोटमै पकाउँछु, त्यो फिडब्याक लगायो भने त झन् मजाले नै पाक्दो रहेछ, पाकेको केराहरूलाई पनि चराहरूले पनि खाँदैन
1: धेरै राम्रोसँगले सप्रेर आउँछ
0: हजुर
1: हजुर, होमस्टे सुरु गर्नुभयो तपाईँले है
0: भर्खरै सुरु गर्यो
1: अनि अब के अहिलेसम्म जब दिन तपाईँले अब यो होमस्टे सुरु गर्नुभयो है पर्यटन विभागबाट है भनौँ न है डिपार्टमेन्टबाट कतिको सहायता पाउनुभयो होला,
0: त्यस्तो चाहिँ अहिले भर्खर म जब मैले ट्रेनिङ गरेँ त्यो ट्रेनिङ गरेदेखि चाहिँ यता चाहिँ मलाई चाहिँ अब के भयो भने त्यो रुमहरू मन पराउनु भयो, पहिला त मैले त्यहाँनिर क्यान्टिनहरू पनि चलाएँ अन्त क्यान्टिन चलाउँदा चलाउँदै माथि यो कम्पनीको अहिले बडापाथिङको एउटा कम्पनीको सरहरूले भन्नुभयो तपाईँको त यहाँनिर यो रुमलाई चाहिँ तपाईँले होमस्टे सुरु गर्नुभएको भए चाहिँ मेरो फ्यामिलीहरू पनि यसो बस्नुलाई चाहिँ यहाँनिर यति शान्ति जग्गा रहेछ एकदम आनन्द रहेछ, चराचुरुङ्गीहरूको पुरा आवाज आएको वरिपरि तपाईँले गार्डनिङहरू राम्रो गरेको यो सागसब्जी खेतीबारी गरेको देख्दाखेरि हामीलाई चाहिँ यहाँ चाहिँ बस्नु आनन्दित मेरो परिवारहरू म यसो घुम्नु ल्याएँ भने तपाईँले रुम राखेको छ भने चाहिँ म यसो घुमाउनु ल्याउने विचार थियो भनेर कुरा गर्नुभयो सरले, अन्त मलाई त्यतिकै दिमागमा के आयो भने चाहिँ अब त्यतिखेर त टोयलेट बाथरुम छैन फेरि अब रुम मात्रै मजाले सजाएर राखेको छु, बारीहरू मजाले सजाएर राखेको छु हजुर, अब त्यो छैन पछि त कसरी चाहिँ मैले हुन्छ सर तपाईँको फ्यामिली लिएर आउनु भन्नु, त्यसले गर्दाखेरि मैले त्यतिकै राखेको थियो, अन्त मैले यो अब हाम्रो एपिएम सर बिपिएम सर यो लीला म्यामलाई मलाई त यस्तो यस्तो भन्नुहुँदैछ के गरौँ, मैले यहाँनिर अलिअलि यसो क्यान्टिनहरू यसै अलिअलि केहरू बेचबास गर्दै बस्दा बस्दै जाँदाखेरि उहाँहरूले पुरा मन पराउनु भयो अनि खाना पनि हामीले बनाएको एकदम राम्रो भयो भनेर यस्तो भन्नुहुन्छ तपाईँहरूले, र अर्ग्यानिक खानाहरू अनि घरकै कोपीको गाजरको यसरी मोमोहरू बनाएर हामीलाई पठाउँदाखेरि एकदम जिउमा एकदमै त्यस्तो असर केही छैन भनेर भन्नुहुँदैछ, कसो गरौँ मलाई त अलिकति आइडिया छैन, तपाईँहरूले आएर यसो आइडिया दिनुहोस् न यसबाट के हेल्प पाउँछ भन्दा तपाईँले लोन लेख्नुहोस् अनि यो रुमलाई चाहिँ उँधोपट्टि

0: चाहिँ टोयलेट बाथरूम मजाको बनाउनुहोस्. टोयलेट बाथरूम चाहिँ अलिकति स्ट्यान्डर्ड बनाउनुपर्छ, चडक्कै बनाएर बेसनहरू लगाएर तपाईँको त्यस्तो खालको विचारहरू आउँदैछ भने चाहिँ त्यसो गर्नुपर्छ भनेर उहाँ सरहरू म्यामहरू आएर चाहिँ मलाई देखाउनु भयो. देखाउँदाखेरि चाहिँ मलाई दिमागमा पस्यो. अनि त्यहाँदेखि डिपार्टमेन्टबाट चारजना सर म्यामहरू पठाउनु भएको थियो ट्रेनिङ गराउनुको लागि. त्यसमा पनि मैले ट्रेनिङ गर्छु भनेर उहाँहरूले चाहिँ अब तपाईँले सक्छ ट्रेनिङ गर्नुहोस् अझै यस्तो विचार छ भने चाहिँ ट्रेनिङ गरेको राम्रो भन्दाखेरि चाहिँ ट्रेनिङ गरे. हुनु त त्यो टाइममा पनि एक ग्रुप त अब आएर बस्नुभयो, केरलाबाट आउनु भएको थियो. अब चाहिँ म यसलाई अलिकति स्टेप माथि राखेर अघि बढौँ भन्ने विचार गरेको.
1: अब तपाईँले यसरी होमस्टे सुरु गर्नुभयो है, त्यसलाई के गर्नुपर्छ भन्दाखेरि अब अहिले सामाजिक सञ्जालको जमाना छ होइन, एकदम फेसबुकको, युट्युबको है, इन्स्टाग्रामको, त्यहाँबाट पनि तपाईँले यसरी अब प्रचार प्रसार गर्न सक्नुहुनेछ नि.
0: हजुर
1: होइन, उहाँहरूले हेर्नुहुन्छ है, इन्स्टाग्राममा हेर्नुहुन्छ, फेसबुकमा हेर्नुहुन्छ, र त्यो अनुसार चाहिँ तपाईँले अब आफ्नो ठेगाना सहित है यसरी हाल्नुभयो भने उहाँहरूले तपाईँलाई एकदमै सोझै सम्पर्क राख्नुहुन्छ नि त.
0: अब त्यो चाहिँ अब गर्दै जाँदाखेरि चाहिँ अब विचार त्यस्तै छ. अब अझै त्यसलाई मैले राम्रो बनाउनुको लागि अब अझै धेरै खर्चहरू पनि छ, किनभने त्यसै त्यो अब रुम मात्रै भएर पनि हुँदैन, वरिपरिको गार्डनिङमा अब खेल्ने कुरोहरू, यस्तो झुलाहरू, यसो उनीहरूले एरिया यसो माथि माथि अब
1: घुम्ने
0: जग्गाहरू पनि हुनु पर्यो. हुनु त अलिकति आफ्नो बाउन्ड्री त त्यहाँनिर अलिकति जग्गा त छ, निकै नै छ जग्गा. हजुर हजुर, अन्त अब मैले त्यो जति पनि यो फ्रुट्सको खेती गरेको जग्गालाई चाहिँ भित्रभित्र नै म गार्डनिङ गरेर चाहिँ घुम्ने जग्गाहरू बनाउँछु भन्ने मेरो अब सोच चाहिँ त्यस्तो छ. अब भविष्यमा के हुन्छ कसो हुन्छ, अब यो चाहिँ अब बिस्तारै नै अब कदम चाल्दैछु.
1: अहिलेसम्म चाहिँ कतिजना पर्यटकहरू आउनुभयो?
0: अब अस्ति चारजना चाहिँ केरलाबाट आउनु भएको थियो, त्यहाँदेखि उहाँहरू जानुभयो. अब उहाँहरूले फेरि अहिले मलाई फोन गर्नुहुन्छ, तपाईँको त्यहाँनिर खानाको जुन चाहिँ मैले त्यो पाखनबेतको पकौडा त्यो र यो घरको बस्तीको आलुको परोठा यो दुईटाको चाहिँ उहाँहरूले चाहिँ घरिघरि फोन गर्दै पछि मलाई भन्नुहुन्छ. अनि जुन चाहिँ यो ड्रेसहरू लगाएर ट्रेडिसनल आफ्नो त्योहरू फोटोसुटहरू पनि गराएको थियो. अनि क्यारोपेमा अब आफै गाउँछु, मजा मस्ती गर्छु, हाम्रो उहाँको पनि डान्सहरू देखाउँछु भनेर उहाँहरूले पनि देखाउनु भयो. हजुर, मनोरञ्जन गर्छु भनेर. अनि त्यो कुराहरू चाहिँ उहाँहरूले फोनमा भनिबस्नुहुन्छ. अन्त फोटोसुट गराएर त्यहाँदेखि चाहिँ उहाँले लगाएर खिच्नु भयो. त्यहाँ उहाँ पुगेर अस्ति मलाई वाट्सएपमा उहाँहरूले पठाउनु भएको छ त्यो ड्रेसहरू लगाएको, उहाँको उताको डान्सहरू पनि पठाउनु भएको छ. यहाँबाट पनि सबै उहाँहरूले भिडियो गरेर लानु भएको छ.
1: अब अहिले हालैमा त एकदमै सिजन त लागेको छ होइन,
0: भनौँ
1: न है, अब पर्यटकहरू यसरी घुम्नु आउने गर्छन् है, अब सिक्किमका कुना कुनामा कहाँ चाहिँ राम्रो घुम्ने जग्गा कुन चाहिँ राम्रो छ भन्नु उहाँहरू आउनुहुन्छ नि त होइन. अन्त अहिले मध्यम सिजनमा भनौँ न, एकदमै आफू चाहिँ एकदम तयारीको साथमै बस्नु पर्यो, कति बेला आउनुहुन्छ
0: जति बेला अब उहाँहरूले चाहिँ आउँछु भनेर अब फोन गर्नुहुन्छ, वाट्सएप गर्नुहुन्छ, अब त्यतिखेर
1: हजुर
0: एकदमै उहाँहरूलाई माचम गुम्पा पनि घुमाउनु लग्यौँ, हाम्रो यो पार्खाको गुरुङ गुम्पाहरू पनि घुमाउनु लग्यौँ. त्यहाँदेखि त्यतिकै पानीहरू पर्यो, टाइम पनि भएन अरू जग्गा घुमाउनु, त जग्गाहरू छ,
1: गाईहरू बाख्राहरू पालेर है त्यहाँबाट पनि आय स्रोत बढाउनुहुन्छ.
0: हजुर हजुर
1: होइन
0: हजुर, अब अरू बेला चाहिँ त्यही हो, घरको अब खेतीहरू लाउनु पर्यो.
1: हजुर,
0: अनि मकै लगाइरहेको छ, त्यहाँबाट अरू अरू जातिको केराहरू पनि म अझै बारीमा थपौँ भन्ने चाहिँ मलाई अझै विचार छ, किनभने केराबाट चाहिँ सजिलो खेती, एकदमै सजिलो, त्यो घरिघरि खनिबस्नु पनि
1: पर्यो. सुन्तला पनि हुन्छ कि हुँदैन?
0: हजुर, सुन्तला चाहिँ मौसमीको चाहिँ दुई झ्याङ फुल खेलेर यत्रो त्यो चिचिला भएको थियो अस्ति असिनाले टाकटुक लगेको. अन्त मैले यस्तो सोच्दाखेरि सबैभन्दा सजिलो खेती चाहिँ केला नै लाग्यो, किनभने त्यसलाई खनिबस्नु पनि परेन, असिनाले पनि लाँदैन, तर हावाले चाहिँ धेरै नै केराहरू लडायो अस्ति. अन्त ठुल्ठुलो केराको त्यो थामहरू यसरी त्यो टोक्चे लगाएर राख्दा पनि हावाले चाहिँ थाम्दैन, सबै डङ डङ लडायो. अब त्यो के गर्नु, त्यही गाई बाख्रालाई नै काटेर खोलिदिन्छु.
1: अनि बाख्रा कति माउ पाल्नु भएको छ?
0: बाख्रा अहिले एक माउले चाहिँ हिजस्ति ब्याएर डेढ महिना जति भयो, अब एक माउ फेरि ब्याउनु आँटेको छ. अनि अर्कोले चाहिँ अब अलिक टाइम लाग्छ होला, दुई तिन महिना छ होला अझै. अनि अब तिन माउ चाहिँ छ. एक माउले जस्तै ब्यायो, एक माउले चाहिँ ब्याउनु लागेको छ।
1: जम्मा गरेर पाठा पाठी लगाएर

0: लगाएर कतिवटा छ होला?
1: अहिले अब जम्मा टोटल चाहिँ खसी 5-6 वटा छ, अनि यताउता गर्दाखेरि टोटल 10-11 वटा यस्तै छ।
0: अच्छा, तपाईँलाई के लाग्छ कि एक असल उद्यमीमा हुनुपर्ने गुणहरू चाहिँ के हुनुपर्दछ होला?
1: अब हामीले जुनै कामहरू गर्दाखेरि, जस्तै अब दोकान सुरु गर्यो भने,
0: हजुर,
1: दोकानमा अब मान्छेले उधारो लान्छ,
0: हजुर,
1: अब त्यो उधारो चाहिँ कतिले किनभने महिना मर्नु बित्तिकै दिन्छ भन्ने त्यो सोच पनि गर्नु हुँदैन, उहाँलाई थामिदिनु पर्यो। उहाँलाई कति कुरो चाहिँ अब पैसाको बिचमा अब खाँचो भयो, मेरो घरमा बिरामी भयो, यस्तो भयो, पैसा पनि अलिकति लगाइदिनुहोस् न भनेपछि आफूले एउटा आँट गरेर आफ्नोमा भएको पकेट मनी पनि निकालेर 2-4 हजार दिनु सक्ने एउटा क्षमता पनि हुनु पर्दो रहेछ। किनभने मलाई चाहिँ अब यो कुराहरू पनि आयो, आफ्नोमा भएको कुराहरू पनि त्यसलाई खर्च काटेर पनि अलिकति उहाँहरूलाई चाहिँ सपोर्ट गर्नु पर्दो रहेछ। त्यसो गर्दाखेरि उहाँहरूले हामीसँग चाहिँ विश्वास मान्दो रहेछ कि हामीलाई अभर पर्दा पनि उहाँको दोकाने मान्छे चाहिँ यस्तो छ, एउटा सहयोग गर्दो रहेछ भन्ने खालको पनि एउटा हामीले विश्वास राखेर काम गर्नु पर्यो। र अब लग्यो यत्रो महिना भइसक्यो दिँदैन भनेर अब आफूले हरेस खानु पनि भएन, त्यसलाई कसरी हुन्छ के गरेर हुन्छ, अब हाम्रो पनि उता मालिक हुन्छ, जस्तै मालिकलाई हामीले यो महिनामा बुझाउनु सकेन, अब के गरेर चाहिँ फेरि अब ताक खाली हुँदैछ त, फेरि लाउनु पर्यो नि सामान, सामानै छैन भने त अब कस्टमर त आफ्नोमा हुँदैन, अब त्यो दोकानमा सामानै छैन कसरी जानु भन्ने खालको कुरा भयो भने अब हामीले पनि मालिकलाई भन्नु पर्यो नि अब अलिकति सामान दिनुहोस् है, 2-4 महिना पर्खिदिनुहोस् है भनेर, यसरी नै हामीले हरेस नखाइकन आफैले यसरी चाहिँ अघि बढ्नुपर्ने रहेछ भन्ने चाहिँ अब आफूले चाहिँ सोचहरू राखेर हरेस चाहिँ खानु नहुँदो रहेछ। अब सक्दिनँ यो दोकानको सामान उनीहरूले दिँदैन, मैले कसरी चाहिँ अब हाल्नु भन्ने खालको चाहिँ हरेस चाहिँ खानु नहुँदो रहेछ भन्ने कुराहरू हुँदो रहेछ। अनि उद्यमी भइसकेपछि अब जस्तै टुरिज्मको आँट लिएर गरिसकेपछि अब दिनै पछि त टुरिस्ट त आउँदैन, टाइम टाइममा आउँछ, एउटा सिजनमा आउँछ। अब हुनु त अब हाम्रो बस्ती जस्तो जग्गामा चाहिँ उहाँहरू जहिले तहिले त कहाँ मिल्दैन, कोही कोही बेला अब आउनुहुन्छ, आउँदाखेरि हामीले एकदम राम्रो अर्ग्यानिक खानाहरू दिएर उहाँहरूसँग राम्रो व्यवहार गरेर कसरी हुन्छ अब यो रोडलाई कसरी राम्रो बनाऊ अनि कसरी चाहिँ हामीले टुरिस्ट चाहिँ गाउँ बस्तीमा फैलाऊ भने चाहिँ सबैले नै जोड गर्नुपर्छ, र जसले गर्दैछु भनेपछि उसले पनि अलिकति हार्डवर्क गर्नु पर्यो, कहाँबाट अब डिपार्टमेन्टसँग हुन्छ कि यताउता अब जहाँनिर राम्रो चल्दै गरेको जग्गासँग सम्पर्क गरेर तपाईँहरूको त्यहाँ बेसी मजाले चल्दै हामीलाई पनि पठाइदिनुहोस् न भनेर हुन्छ कि के गरेर हुन्छ कि सरसल्लाह लिनु पर्यो सबैसँग, चाहिँ यसरी सरसल्लाह हेल्प माग्दै माग्दै आफूले अगाडि बढ्ने कोसिस चाहिँ अब गर्नु पर्यो, ब्याक हुनु चाहिँ भएन।
0: अनि अहिलेको केटाकेटीहरूलाई के कस्तो प्रकारको सरसल्लाह राख्न चाहनुहुन्छ होला?
1: अब अहिलेको नानीहरू चाहिँ के छ भने हामीहरू त पहिला बाबाआमादेखि पुरा डर लाग्थ्यो, बाबाआमाहरूले अब नानी आज चाहिँ म यस्तो सोध्छु, बढेको घरको आमा बाबाहरू छ भने यस्तो सोध्छु भनेर चाहिँ मलाई चाहिँ त्यस्तो गर्नुहुन्थ्यो बाबाले, एक हप्तामा अब बिचरा काट काट्ने काम गर्नुहुन्थ्यो मेरो बाबा, अन्त काट काटेर आएर एक हप्तामा चाहिँ म डिक्टेसन एउटा इन्टरभ्यू लिन्छु, त्यो स्पेलिङ चाहिँ सही भन्ने कि नभन्ने, हामी त डरले पुरा काम थियो, पढेकै पढेर पुरा सुनाउने। अब अहिलेको नानीहरूलाई त हामीहरूले नानी बिहान अलिक छिटो उठ्ने गर्नु, अनि आमा बाबालाई काम सघाउनु, आमा बाबा बस्तीमा घाँस काट्छ अनि गाई बस्तु छ, अनि बिहान अलिक हामी छिटो उठेर चियाहरू पकाएर खानु थाल्यो भने पनि उनीहरूलाई बिहान राति नै उठेर पनि त के काम छ भन्ने खालको कुराहरू गर्छ कतिजना नानीहरूले। अब त्यो होइन नि, बिहान छिटो उठेर चाहिँ चिया पकाएर बाबा आमालाई नदेऊ न त, आफू पाकेको चिया खाएर चाहिँ एक डोको भए पनि घाँस काटेर चाहिँ स्कुल जानु पर्यो। अब हामीहरू त पहिला त्यस्तो गर्थ्यौँ, एक डोको भए पनि घाँस चाहिँ घरमा ल्याएन भने बिहान खाना खाएर चाहिँ स्कुल जानु पाउँदैन। त्यो चाहिँ के गर्थ्यो भने फलना दुईजना दिदी भाइ बहिनीहरूले चाहिँ बाख्राको घाँस, फलनाले गोरुको घाँस, फलनाले दुना गाईको घाँस भनेर चाहिँ यसरी भाग लाएर छुट्याउनुहुन्थ्यो हाम्रो टाइममा चाहिँ, हजुर, काम छुट्याउनुहुन्थ्यो अब रुटिन जस्तो, अन्त त्यो काम दिएपछि चाहिँ टक्कै आफ्नो आफ्नो बाख्रालाई घाँस ल्याउनेले बाख्रालाई ल्याउँछ, दुना गाईलाई ल्याउनेले दुना गाईलाई, गोरुले ल्याउनेले गोरुलाई, टक्कै त्यो घाँस त्यहाँ पुर्याएपछि हात खुट्टा धोयो, नुहाई धुवाई गर्यो, खाना खायो, स्कुलको स्कुलबाट छुट्टी भएर आउँदाखेरि पनि फेरि कामै छुटाएको हुन्थ्यो। अब अलैँचीबारी सोर्नु जानु छ कि अब खेतमा आली तास्नु छ कि के छ काम आफ्नो आफ्नो

0: आएको हुन्थ्यो त्यो काम जबसम्म गर्दैन बेलुका खाना खानु पाउँदैन त्यहाँदेखि मात्रै हामीहरूले चाहिँ अनि आफ्नो होमवर्कहरू गर्नु पर्थ्यो अन्त अब राम्रोसँगले काम गऱ्यो भने बाबाआमाले चाहिँ खुसी भएर चाहिँ हामीलाई छोरीहरूलाई चाहिँ भूमिपाठी भन्थ्यो भूमिपाठी भनेर चाहिँ यो एकटिन धान चाहिँ उहाँहरूले चाहिँ जति छोरीहरू छ यो चाहिँ भूमिपाथी छोरीहरूको भनेर छुट्याइदिनुहुन्थ्यो अनि हामीहरू चाहिँ त्यो धानलाई चाहिँ कुटेर चामल बनाएर बेचेर आफ्नो खर्चहरू के गर्नु मन लाग्छ स्कुलको कस्तो लुगाहरू लाउनु मनपर्छ त्यस्तो गर्थ्यो अब नानीहरूलाई एउटा आशा देखाएर बा जाँगर चलेर चाहिँ हामीहरूले चाहिँ अहिलेसम्म पनि दुःख गरेर चाहिँ झेलेर आउँदाखेरि चाहिँ थाम्नु सकेको हो कि बा अब अहिलेको आमा बाउलाई चाहिँ त्यो ज्ञान नभएर पनि बा नानीहरूलाई कामै मात्रै अराएर चाहिँ कुनै कुरोको चाहिँ भागी नदिँदाखेरि चाहिँ नानीहरूले चाहिँ त्यो कामलाई चाहिँ ध्यान नगरेको हो कि जस्तो पनि मलाई लाग्छ किनभने हाम्रो नानीहरूलाई चाहिँ अब खेतीबारी ठुलो केही छैन त्यस्तो खालको देखाउनु पनि हामीलाई त्यो आइडिया भएन अब अहिले आफ्नो नानीहरू बढेर चाहिँ भनेको कुराहरूलाई चाहिँ एउटादेखि दुईटा काम नगर्दाखेरि चाहिँ मनबाट भित्रबाट सोचेर आउँदाखेरि चाहिँ अन्त बा यो कारणले पो यो नानीहरू चाहिँ यस्तो भएको हो कि अब हामीहरू चाहिँ यस्तो खालको झेलेर आउँदाखेरि चाहिँ जाँगर चल्थ्यो त्यो अब किनभने एउटा भाग छुटाएर दिन्थ्यो छोरीहरूलाई अन्त त्यसले गर्दाखेरि चाहिँ त्यो ध्यानले पनि हामीले त्यो गरेको हो कि जस्तो पनि मलाई लाग्छ अन्त अहिलेको नानीहरूलाई त अब नानी बिहान छिटो उठ्नु भन्यो भने तपाईँहरू राति नै किन उठ्नु भन्ने खालको कतिजनाको गाउँघरको छिमेकीहरूको पनि सुन्छु अब आफ्नै घरमा पनि नानीहरू अलिकति छिटो उठ्दैन कोही कोही बेला उठ्छ डेली त अब उठ्दैन तर उठेपछि अब के काम गर्ने कहाँबाट सुरु गर्ने अब बाउआमा घाँस काट्नु यताउता गर्दैछ भने त्यो नानीहरूले मेरो आमा बाबालाई यता ला घाँस काट्नु नलगाऊ न हामी गरौँ न भनेर चाहिँ अब पहिलाको जस्तो हामीहरू जस्तो चाहिँ काम चाहिँ खोज्दैन अराउँदाखेरि पनि अब एकदम नगर्ने खालको त्यस्तो खालको छ अहिलेको सबै नानीहरू गाउँमा हेर्छ नि अन्त अब यो नानीहरूलाई चाहिँ खै कस्तो प्रकारले खेतीबारीमा चाहिँ ध्यान लगाउनु कसरी यिनीहरूलाई आफ्नो खेतीबारी सम्हाल्नु सक्ने कस्तो प्रकारले चाहिँ बनाउनु पर्ने भन्ने सबै बाउआमाहरूको चाहिँ अहिले गाउँघरि नै हेऱ्यो भने सोच चाहिँ त्यही नै छ सबैको किनभने घरकै काम पनि ध्यान गरेर नगरौँ जस्तो खालको सबैकै नानीहरू छ अनि पकाएर राखिदियो भने खाने हो बास त्यसलाई अब धोइधाई गरेर राख्नुपर्छ सघाउनु पर्छ भन्ने चाहिँ छैन अब गरे नानी राखै भन्नुपर्छ जसको पनि जसको घरमा हेऱ्यो भने पनि अन्त अब यस्तै छ अहिलेको नानीहरूको र हामीहरू चाहिँ अब सानो बालखादेखि नै आमा बाबाले चाहिँ जिम्मा दिएर दुःखमा भिजेर गरेकोले गर्दाखेरि चाहिँ अहिले अब यो उमेरसम्म पनि हामी जस्तै दुःख परेर आउँदा पनि जस्तै काम परिआयो भने पनि हामी पछि चाहिँ कहिले पनि हट्दैन अब हामीलाई बानी परेको छ अब अहिलेको नानीहरूले त अब कतिले मकै गोड भन्यो भने त्यो मकै गोड्नु जान्दैन धान रोप भन्यो भने कस्तो प्रकारले कहिले बिउ कुन टाइममा राख्छ कुन बेला मकै छर्छ कुन बेला गोड्छ त्यो उनीहरूलाई केही थाहा छैन किनभने अब हामीहरू चाहिँ अब पहिला त्यस्तो कामको बोझहरू परेर हो कि सबै कुरो अहिलेसम्म थाहा छ तर अहिलेको नानीहरूलाई चाहिँ त्यो एकदमै थाहा छैन अब अहिले त सरकारले अब मिसिनहरू पनि दिनुभएको छ गाउँ गाउँमा हरेकको घर घरमा मिसिनहरू छ सजिलो होस्
1: समय पनि धेरै लाग्दैन
0: हजुर डिपार्टमेन्टबाट पनि अब नगरेको होइन उहाँहरूले यो ग्रिन हाउसहरू पनि दिनुभएको छ अब ग्रिन हाउस भित्र टमाटरहरू डल्ले खोर्सानी सब्जीहरू लगायो भने त
1: बेच्नु पुगेन
0: दिनुहुन्छ दिइरहनु नै भएको छ तर गाउँ बस्तीमा हेऱ्यो भने त्यो कुरोलाई चाहिँ एकदमै केयरलेस
1: एकदमै जाँगर चलाउँदैन
0: हजुर बारीहरू चाहिँ बाँझो नराखौँ नानीहरूले पनि त्यो देखेर चाहिँ गर्छ कि भन्ने चाहिँ अब हामी चाहिँ जोरदार गर्छौँ हामी दुईजना हजुर सिक्छ कि भनेर चाहिँ हामी दुईजना चाहिँ पुरा खेतीबारीमा बारीमा पुरा कुखुरा बाख्रामा गाईमा पुरा ध्यान गर्छु तर खै अब नानीहरूले भाका टिप्ने हो नटिप्ने हो
1: हजुर
0: के हो के हो
1: हवस् त तपाईँसित भेटघाट गरेर एकदमै खुसी लाग्यो र तपाईँको यो उद्यमिकी क्षेत्रमा उत्तरोत्तर प्रगति भएर जाओस् भन्ने हामी कामना गर्दछौँ र तपाईँसित फेरि पनि हामी भविष्यमा भेटघाट गरेर अन्य विषयमा बातचित गरौँला र यति भन्दै हजुरसित बिदा लिन चाहन्छु नमस्कार
0: नमस्कार।

आदरणीय श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो ग्रामीण पर्यटन विकास विषय एक अन्तर्वार्ता। उहाँ हुनुहुन्थ्यो श्रीमती सुजाता गुरुङ, पाक्योङ डिस्ट्रिक्ट अन्तर्गत पाराखा गाउँबाट। र अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकै क्षणको निम्ति मनोरञ्जन गरौं, रमाइलो गरौं एउटा लोकगीत सुनेर।

लौत श्रोताहरू, यसै लोकगीतको साथै आजको हाम्रो बेलुकी पख प्रसारण हुने दैनिक ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

0: हामी आकाशवाणी गान्तोकको श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता, अब सुन्नुहोस् मौसम सम्बन्धित सामान्य जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार गान्तोक तथा वरपरका क्षेत्रको अधिकतम तापक्रम 20.4 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 11.8 डिग्री सेल्सियस रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसम सम्बन्धित पूर्वानुमान अनुसार आकाशमा बादल छाउनका साथै एक दुई ठाउँहरूमा वर्षा हुने सम्भावना रहेको सोही विभागले जनाएको छ।
1: Change, something magical happens in the natural world.
2: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
3: बिर्सन नसकिने गीतहरू।
2: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

0: जोशी बारे।
1: हरियो डाँडा माथि हलो जोत्ने साथी, हरियो डाँडा माथि हलो जोत्ने साथी।
0: सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 मा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता, अब हामी आजको रात्रि कार्यक्रम सेवा अन्तर्गत समावेश सम्पूर्ण कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदछौ। अहिले केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। कमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा 6:55 विश्व प्रवासी चरा दिवसको पूर्व सन्ध्यामा अंग्रेजीमा एक वार्ता, विषय छ चराहरू किन महत्वपूर्ण छन्। श्रोता, यसैगरी 7:05 हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत रहेको छ भने 7:25 सुनाउनेछौ नेपाली समाचार। त्यसपछि कार्यक्रम युवावाणी 7:35, साँझको 8:05 हामी सुनाउनेछौ अभिजितको आवाजमा रहेको केही गीत गजल। 8:30 कार्यक्रम सुर संसार छ भने 8:45 अनि बेलुकीको 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमशः सुनाउनेछौ हिन्दी अनि अंग्रेजी समाचार।

0: श्रोता यसैगरी रातिको 9:15 सोही केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम समसामयिक मामिलाहरू छ भने रात्रिको 10 बजे हामी विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाउनेछौ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 MHz तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब प्रस्तुत छ यस केन्द्रको प्रादेशिक समाचार, क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार विनोद कुमार अधिकारीबाट सुन्नुहोस्।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ पश्चिम बंगाल राज्यमा गठन हुने नयाँ राज्य सरकारको शपथ ग्रहण समारोहको पूर्व सन्ध्यामा आज कोलकाता पुग्नु भएको छ। राज्यमा भोलि भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारीको नेतृत्वमा नयाँ सरकारले शपथ लिने भएको छ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा एनडीए प्रशासित राज्यका मुख्यमन्त्री एवं वरिष्ठ नेताहरूको उपस्थिति रहने सम्भावना रहेको छ। नवनियुक्त राज्य प्रमुख सूचना आयुक्त श्री कुबेर भण्डारीलाई हिजो राज्यपाल श्री ओमप्रकाश माथुरले पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। गान्तोकस्थित लोकभवनमा आयोजित संक्षिप्त समारोहमा श्रीमती केसाङ छोकी बर्फुम्पालाई सिक्किमको न्यायिक सदस्यका लोक आयुक्तका रूपमा शपथ दिलाएको थियो। उक्त अवसरमा मुख्य सचिव रविन्द्र तेलाङ पनि उपस्थित हुनुहुन्थ्यो। राज्य सरकारको योजना तथा विकास विभागका नवनियुक्त सचिव श्री तुषार निखारेले आज लोकभवनमा माननीय राज्यपाल श्री ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटका क्रममा राज्यपालले श्री निखारेलाई नयाँ जिम्मेवारीका लागि शुभकामना तथा बधाई दिनुभयो। यस अवसरमा राज्यपालले श्री निखारेको जिल्लापालको रूपमा उहाँले दिनुभएको योगदानको प्रशंसा पनि गर्नुभयो। सिक्किम प्रदेश भारतीय जनता पार्टीले वर्तमानमा सिङताम डिक्चु सड़कको चिन्ताजनक तथा तीव्र रूपमा बिग्रदै गएको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। पार्टीले सम्बन्धित निकाय र अरूलाई तुरन्तै क्षतिग्रस्त भागहरू मरम्मत गर्न उचित व्यवस्था

0: सुनिश्चित गर्न तथा यात्रु र पैदल यात्रीहरूका सुरक्षा सुनिश्चित गर्न यस सम्बन्धमा उपयुक्त निर्देशन दिन राज्य सरकारलाई आग्रह गरेको छ। गान्तोक नगर निगमकी नवनिर्वाचित मेयर छिरिङ पालदिन भुटियाले आज औपचारिक रूपमा मेयरको पदभार ग्रहण गर्नुभयो। यस अवसरमा उहाँलाई जीएमसी आयुक्त गेडेन ग्यारी छोपेल, निगमका कर्मचारीहरू र उपस्थित जनसमुदायले हार्दिक स्वागत गरे। सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले एसटीएनएम अस्पताल सोच्याग्याङमा गर्भमय जुम्लिया शिशुको मृत्यु तथा गेजिङ जिल्ला निवासी स्वरूप छेत्रीकी पत्नी श्वेता कार्कीको रेफरल सम्बन्धी घटनामा छानबिन गर्न 5 सदस्यीय समिति गठन गरेको छ। आज जारी कार्यालय आदेश अनुसार समितिलाई बिमारीको भर्नादेखि रेफरल सम्मको सम्पूर्ण घटनाक्रम परीक्षण गर्ने तथा यस घटनासँग सम्बन्धित सम्भावित त्रुटि, लापरवाही, प्रक्रियागत कमजोरी वा प्रणालीगत कमीहरूको छानबिन गर्ने जिम्मेवारी दिएको छ। सिक्किम सरकार र राष्ट्रिय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि संस्थान गान्तोक बीच एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। यस सहकार्य अन्तर्गत भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयको इण्डिया एआई मिशन अन्तर्गत सिक्किममा कृत्रिम बुद्धिमत्ता उत्कृष्टता केन्द्र स्थापना गर्न तथा सञ्चालन सम्बन्धमा सहयोग गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित केन्द्रले सिक्किममा कृत्रिम बुद्धिमत्ता आधारित नवप्रवर्तन, क्षमता अभिवृद्धि, सिप विकास, तालिम तथा पारिस्थितिकी तन्त्र निर्माणलाई प्रोत्साहन गर्नेछ। यसले विद्यार्थी, स्टार्टअप, सरकारी अधिकारी तथा अन्य सरकारवालाहरू लाभान्वित हुने आशा गरिएको छ। सिक्किम अन्डर 20 फुटबल टोलीले स्वामी विवेकानन्द राष्ट्रिय फुटबल च्याम्पियनशीप 2026 सहभागी हुन प्रस्थान गरेको छ। प्रतियोगिता 12 मईदेखि 23 मईमा छत्तीसगढमा आयोजन हुने भएको छ। सिक्किमका टोलीले दिल्ली, हिमाचल प्रदेश तथा त्रिपुराका टोली विरूद्ध प्रतिस्पर्धा गर्नेछ। सिक्किम प्रिमियर लीग सिजन 4 अन्तर्गत नाम्चीस्थित भाइचुङ स्टेडियममा आज भएको खेलमा सिनियोल्चु फुटबल क्लबले रेड पाण्डा फुटबल क्लबलाई 1 गोलले पराजित गरेको छ। पराजित टीमले कुनै गोल गर्न सकेन। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो।
1: अरे नुमोंग सुत गोंग तो गोमो ल्यांगजुंग सा सुतलुन सेनोंग ओ डेंका रोंग मिलों। रेंजुंग सा गुलुन कुर्थक प्रेम सिंह तामंग चुक्यर बेंगल का अल थन थोबु जुंगथोक सा रिंगबो थोपे सतन का कोलकाता खेनोंग थोबु निमो लोकल बीजेपी जुंगनन रिंगबो लेनोंग शिबु निमो अरे थोपे का छोंजत कुर्थक नरेंद्र मोदी ब्रोंच कुर्थक अमित शाह उन एनडीए सा गेंदोक संग उन चुक्यर बेंगल सा अल सेम थोबु गुलुन कुर्थक नन अका लेनोंग शिबु निवुंगमो ल्यांगजुंग गुलुनपुन चुत्सोर गेंदोकबू रेनकुबर बंडारी रेमतस जुंगपुन ओम प्रकाश माथुर नन रेनरेम रिंगबोसा गेंथोका रिंगबो लुंगलेवुंगमो गोंगतोकसा लोकबावन का रिंगबो थोपे अरेरेम लुंगडिकवुंगमो थोपे अरेका रेन्यू केसंग छुक्की बर्फोंगपा रेम रेंजोंगसा जुडिशियल ओंगदुसा लोक आयुक्ता लिउका रिंगबो लुंगलेवुंगमो थोपेका गुलुनगारनोंग रविन्द्र तिलांगसला अछालोत निबुंगथोमो रेंजोंग जुंगसा पेडिक उन तारवत बोंगछि सा अलथन थुबु गर्नोंग तुशर निखारी नन सरोंग लोक बावन का जुंगपुन ओम प्रकाश माथुर देव का चुम्बुंग मो चुमछत अरे रेन निखारी सा अलथन थुबु रुथोसा गेन पोंग सा तन का हुन थुबु गुम लेप का जुंगपुन नन रेन रेम थनलत अरे सा तन का तो छि बिबुंग मो थोपे अरे का जुंगपुन नन रेन निखारी नन पुटपु तचत का ल्यांगदेपन यांगने डिस्ट्रिक्ट कलेक्टर सा लिउ का युग गेन पोंग अरियुम लिउ का मानोंग थुबु तन कला समगो फुबुंग मो रेंजोंसा बीजेपी जुंगथुक नंग सिंगताम दिक्चु सा तुंगवोलोमल्यांग अरियुम जुप्तो का मुनिन थोबु तुंदोक रेमलेलुंग सगदुकलत ने थोबु निवोंगमो पार्टीनन रेंजोंग जुंग उन कंसर्न अथॉरिटीज सोंग रेम जुप्तो अरि पोंगसा थोलोम पोंगमालाक दो बुलाटगात योंगसुंगलुंग नोटकोरबु सोंगसा गेलत पियोकतन कला सगदुक फुवोंगमो गोंगतोकसा ल्यांगसोम ल्यांगथो बुम कुरमोम जीएमसी सगुलुन मेयर छिरिंग पालदिन भुटियानन सुरंगेन्दोक लिउका मेयर सा अंगन रुथोरेम चम्बुंगमो थोपेका रेन

आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक हजुर यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 मा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

श्रोता हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीतलाई अघि बढ़ाउने क्रममा कार्यक्रमको अघिल्लो प्रस्तुति हामीले लिएका छौं गायक कलाकार रामकृष्ण ढकालको एकल आवाजमा। यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ शिक्षे गान्तोक पूर्व सिक्किमबाट लीला बस्नेत। उहाँले यो गीत आफूसँग प्रहरी समुदायमा कार्यरत सम्पूर्ण सहकर्मी मित्रहरूलाई सुनाउन चाहनु भएको छ भने आफूले पनि सुन्न चाहनु भएको छ। श्रोता स्वीकार्नुहोस् नेपाली अनुरोध संगीत कार्यक्रमको यो दोस्रो प्रस्तुति।

श्रोता यदि तपाईँको रेडियो सेट अन छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो प्रस्तुति हामीले लिएका छौं गायक कलाकार नारायण गोपालको एकल आवाजमा। यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ सिङताम पूर्व सिक्किमबाट सृजना शर्मा। उहाँले यो गीत आफूसँग पढ़ेका सहपाठी मित्रहरूलाई सम्झना स्वरूप सुनाउन चाहनु भएको छ भने आफू पनि सुन्न चाहनु भएको छ। श्रोता यसैगरी यस गीतको निम्ति हामीलाई पत्रचार गर्ने हाम्रो अर्को श्रोता हुनुहुन्छ साङ साक्योङ पूर्व सिक्किमबाट अमृत कुमार शर्मा। उहाँले पनि यो गीत सुन्न चाहनु भएको छ भने साथी रोशन खनाल, गोविन्द खनाल, विकास खतिवड़ा, रोका, नितेश एवं सम्पूर्ण पहिला आफूसँग पढ़ेका सहपाठी मित्रहरूको सम्झना स्वरूप सुनाउन अनि आफू पनि सुन्न चाहनु भएको छ। त श्रोता स्वीकार्नुहोस् नेपाली अनुरोध संगीत कार्यक्रमको यो अन्तिम प्रस्तुति।

0: हस्तश्रोता, यसै गीतका साथमा आजको हाम्रो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब सुनाउनेछौ नेपाली समाचार, केही क्षण प्रतीक्षा गर्नुहोला।
1: यो आकाशवाणी हो, समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सुरु गरौं अहिलेसम्मका मुख्य समाचारहरूबाट। सोमनाथ अमृत पर्वको अवसरमा प्रधानमन्त्री मोदी 11 मईमा गुजरातको सोमनाथ मन्दिरको भ्रमणमा जानुहुने। शुभेन्दु अधिकारी पश्चिम बंगालका भाजपा विधायक दलको नेता निर्वाचित, राज्यको पहिलो भाजपा मुख्यमन्त्री बन्ने निश्चित। भारत विश्वकै तीव्र गतिको उड्डयन बजारका रूपमा विमान लिजिङको नयाँ गन्तव्य बन्ने केन्द्रीय मन्त्री राममोहन नायडूको भनाई। निर्वाचन आयोगको ऐतिहासिक उपलब्धि, 830 क्षेत्रको चुनावी तथ्याङ्क 72 घण्टाभित्रै सार्वजनिक। अनि पश्चिम एसियाको तनावबीच भारतमा इन्धन आपूर्ति सहज, नागरिकको सुरक्षाका लागि कूटनीतिक प्रयास जारी। अब समाचार विस्तारमा। सोमनाथ मन्दिर पुनर्निर्माणको 75 वर्षगाँठको ऐतिहासिक अवसरमा आयोजना हुन लागेको सोमनाथ अमृत पर्वमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनुहुने भएको छ। आगामी 11 मईका दिन प्रधानमन्त्रीले प्रवास पाटन स्थित सोमनाथ मन्दिरमा विशेष उपस्थिति जनाउनुहुनेछ। राज्यका क्याबिनेट मन्त्री जितुभाइ बागानीले संचारकर्मीहरूसँग कुरा गर्दै सोमनाथ स्वाभिमान पर्व अन्तर्गत भारतको समृद्ध सांस्कृतिक र ऐतिहासिक विरासत झल्काउने विभिन्न कार्यक्रमहरू आयोजना गरिने जानकारी दिनुभयो। उहाँका अनुसार 11 मईका दिन प्रधानमन्त्रीले त्रिवेणी हेलिप्याडदेखि वीर हमीरजी गोहिलको शालिगसम्म 1 किलोमिटर लामो मेगा रोड शोको नेतृत्व गर्नुहुनेछ। उक्त रोड शोमा विभिन्न राज्यका विविध संस्कृति झल्काउने परम्परागत नृत्य र कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले सोमनाथ मन्दिरमा कुम्भाभिषेक, ध्वज पूजा र महापूजा सम्पन्न गर्नुहुनेछ। बारम्बारका विनाशकारी आक्रमणका बावजुद सोमनाथ मन्दिर आज पनि भारतीय स्वाभिमान र साहसको प्रतीकका रूपमा खड़ा छ। ठिक 75 वर्ष अघि सन् 1951 मई 11 दिन भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादले पुनर्निर्मित मन्दिरको उद्घाटन गर्नुभएको थियो। पश्चिम बंगालको राजनीतिमा एक ऐतिहासिक परिवर्तनको संकेत गर्दै भारतीय जनता पार्टीका वरिष्ठ नेता शुभेन्दु अधिकारी आज राज्यको भाजपा विधायक दलको नेता निर्वाचित हुनुभएको छ। यस निर्णयसँगै उहाँ पश्चिम बंगालमा भाजपाको तर्फबाट पहिलो मुख्यमन्त्री बन्ने मार्ग प्रशस्त भएको छ। आज कोलकातामा आयोजित विधायक दलको बैठकमा अधिकारीको नाम प्रस्ताव गरिएको थियो।

0: निर्वाचित भाजपा विधायकहरू र पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा केन्द्रीय गृहमन्त्री अमित शाहले औपचारिक रूपमा उहाँको नाम घोषणा गर्नुभएको हो। मन्त्री शाहले अधिकारीको नेतृत्वमा राज्यले विकासको नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
1: 8 प्रस्ताव और समर्थन प्राप्त हुए हैं और सभी प्रस्ताव और समर्थन एक ही नाम के मिले हैं। उसके बाद दूसरे नाम के लिए भी सबको समय दिया गया, पर्याप्त समय दिया गया, मगर कोई दूसरा नाम नहीं आया है। इसलिए केंद्रीय पर्यवेक्षक के रूप में मैं श्री शुभेंदु अधिकारी जी को पश्चिम बंगाल विधानमंडल दल के नेता के रूप में निर्वाचित घोषित करता हूँ।
0: नयाँ सरकारको शपथ ग्रहण समारोह भोलि कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा आयोजना हुने तय भएको छ। शुभेन्दु अधिकारीको यो चयनलाई पश्चिम बंगालको राजनीतिक इतिहासमा एक युगान्तकारी घटनाको रूपमा हेरिएको छ, जसले राज्यमा पहिलो पटक भारतीय जनता पार्टीको सरकार स्थापना गर्न लागेको छ। उक्त समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै केन्द्रीय मन्त्रीहरू र भाजपा शासित राज्यका मुख्यमन्त्रीहरूको पनि उपस्थिति रहनेछ। शपथ ग्रहण समारोहलाई ध्यानमा राख्दै कोलकातामा सुरक्षा व्यवस्था कड़ा गरिएको छ। यसैबीच तमिलनाडुमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। राज्यको सबैभन्दा ठूलो दलको रूपमा उदाएको टीबीकेले सरकार बनाउनका लागि भाकपा, माकपा र भिसिकेसँग समर्थन मागिरहेको छ। 5 विधायक भएको कांग्रेसले यसअघि नै टीबीकेलाई आफ्नो समर्थन दिइसकेको छ। आज भएको सघन छलफलपछि 2 विधायक भएको भारतीय कम्युनिष्ट पार्टीले टीबीकेलाई सरकार गठनका लागि बिना शर्त समर्थन दिने घोषणा गरेको छ। अर्कोतर्फ 2 विधायक नै रहेको माकपाले आजै हुने छलफलपछि आफ्नै निर्णय लिने बताएको छ भने भिसिकेले आज साँझ बस्ने बैठकपछि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने सम्भावना छ। रक्षा मन्त्री राजनाथ सिंहले देशको सशक्तिकरण र सुरक्षा केवल सीमाको रक्षामा मात्र सीमित नभई यो समाज, वातावरण र नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको बताउनु भएको छ। नयाँ दिल्लीमा भारतीय सेनासँगको सहकार्यमा तिरंगा माउन्टेन रेस्क्यू स्थापना भएको 10 वर्ष पूरा भएको अवसरमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो। मन्त्री सिंहले एक सशक्त भारत त्यो हो जहाँ सीमाहरू सुरक्षित हुनुका साथै समुदायहरूमा आत्मविश्वास छ र विपदको समयमा प्रत्येक जीवनको सुरक्षा सुनिश्चित गरिन्छ भन्ने कुरामा जोड़ दिनुभयो। उहाँले भन्नुभयो, तिरंगा माउन्टेन रेस्क्यू हिमालय जस्ता दुर्गम र संवेदनशील क्षेत्रहरूमा उद्धार कार्य मा मात्र सीमित छैन, बरु यो देशको सशस्त्र बलका लागि सहयोगको एक बलियो खम्बा, स्थानीय समुदायको भरोसा र राष्ट्रिय उत्थानशीलताको आधार हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले भारत विश्वको सबैभन्दा तीव्र गतिमा फैलिरहेको उड्डयन बजार हुनका साथै अब विमान लिजिङ र वित्तीय सहायताका मामिलामा एक प्रमुख वैश्विक गन्तव्य बनिरहेको बताउनु भएको छ। गुजरातको गान्धीनगर स्थित गिफ्ट सिटीमा आयोजित इण्डिया एयरक्राफ्ट लिजिङ एण्ड फाइनान्सिङको दोस्रो संस्करणमा सम्बोधन गर्दै श्री नायडूले उक्त कुरा बताउनु भएको हो। उहाँले भारत विश्वको तेस्रो ठूलो आन्तरिक उड्डयन बजारको रूपमा उदाएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, 2026 मात्रै आन्तरिक यात्रुहरूको संख्या 19,10,00,000 पुगेको छ।
2: India has emerged not merely as one of the world's fastest growing economies, but also as a nation that the world looks to for inspiration, for partnership, and more importantly, for leadership. India's aviation sector is not merely growing, it is transforming at a pace that is catching the attention of the entire world. Passenger traffic in financial year 26 alone has touched 191 million on combined domestic and international routes. If you talk about India's commercial fleet, it is set to reach 1100 aircrafts by 2027 and it will triple by 2035 in the next 10 years to up to 2250.
0: उहाँले हाल सञ्चालनमा रहेका 1100 व्यावसायिक विमानहरूको संख्या सन् 2035 सम्ममा 3 गुणा पुग्न सक्ने अनुमान व्यक्त गर्नुभयो। उहाँले सम्बन्धित पक्षहरूलाई विमानलाई दीर्घकालीन वित्तीय पूर्वाधार सम्पत्तिको रूपमा हेर्न आग्रह गर्नुभयो, जुन विकसित भारतको सपना साकार पार्नका लागि अपरिहार्य छ। यसै क्रममा मन्त्रीले क्षेत्रीय कनेक्टिभिटीलाई सुदृढ पार्न लक्षद्वीपमा छिट्टै सी प्लेन सञ्चालन शुरू हुने घोषणा पनि गर्नुभयो। यसै क्रममा श्री नायडूले क्षेत्रीय सम्पर्कलाई सुदृढ बनाउन निर्वाचन आयोगले विधानसभा निर्वाचन तथा उपनिर्वाचन 2026 इन्डेक्स कार्ड र तथ्याङ्कीय प्रतिवेदनहरू ईसीआई नेट एपमा सार्वजनिक गरेको छ। उक्त इन्डेक्स कार्डहरूमा उम्मेद्वार मतदाता खसेको मतगणना गरिएको मतका साथै पार्टीगत र उम्मेद्वारगत मत विवरण जस्ता बहुआयामिक तथ्याङ्कहरू समावेश गरिएका

0: छन्। हालै निर्वाचन भएका सबै 830 विधानसभा निर्वाचन क्षेत्रहरूको इन्डेक्स कार्ड र तथ्याङ्कीय प्रतिवेदनहरू सार्वजनिक गरिएको निर्वाचन निकायले जनाएको छ। यी विवरणहरू चुनावी नतिजा घोषणा भएको 72 घण्टाको समयभित्रै उपलब्ध गराइएको हो। यी इन्डेक्स कार्डहरू ईसीआई नेट एप र निर्वाचन आयोगको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। आयोगका अनुसार चुनावी नतिजा घोषणा भएको 72 घण्टाभित्रै तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गरिएको यो पहिलो पटक हो। यस प्रतिवेदनले राज्य स्तर र विधानसभा निर्वाचन क्षेत्र अनुसारको मतदाता विवरण, मतदाता केन्द्रको संख्या, लैङ्गिक आधारमा निर्वाचनमा सहभागिता, पार्टीगत मत हिस्सा र निर्वाचन क्षेत्रको तथ्याङ्कीय सारांश लगायत विविध विषयहरूलाई समेटेको छ। भारत सरकारले देशभर खाना पकाउने ग्यास र इन्धनको आपूर्ति पूर्ण रूपमा सहज रहेको भन्दै उपभोक्ताहरूलाई ढुक्क रहन आग्रह गरेको छ। नयाँ दिल्लीमा आयोजित एक अन्तर मन्त्रालय ब्रिफिङमा पेट्रोलियम सचिव सुजाता शर्माले पश्चिम एसियाको तनावका बावजुद ग्यासको मूल्य स्थिर रहने र कुनै पनि वितरक कहाँ अभाव नरहेको जानकारी दिनुभयो। पछिल्लो दुई दिनमा मात्रै 75 लाख सिलिण्डर घर घरमा पुर्याइएको र आप्रवासी श्रमिकहरूका लागि 5 केजीका साना सिलिण्डरहरूको आपूर्ति समेत बढाइएको छ। यसैबीच सरकारले खाडी क्षेत्रमा रहेका भारतीय नागरिक र नाविकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ। परराष्ट्र मन्त्रालयका अनुसार इरानबाट 2546 भारतीयहरूलाई सड़क मार्ग मार्फत सुरक्षित रूपमा बाहिर निकालिएको छ भने 3190 भन्दा बढी नाविकहरूलाई स्वदेश फिर्ता गराइएको छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। सोमनाथ अमृत पर्वको पावन अवसरमा प्रधानमन्त्री मोदी 11 मईमा गुजरातको सोमनाथ मन्दिरको भ्रमणमा जानुहुने। शुभेन्दु अधिकारी पश्चिम बंगालमा भाजपा विधायक दलको नेता निर्वाचित, राज्यको पहिलो भाजपा मुख्यमन्त्री बन्ने निश्चित। भारत विश्वकै तीव्र गतिको उड्डयन बजारका रूपमा विमान लिजिङको नयाँ गन्तव्य बन्ने केन्द्रीय मन्त्री रामन नायडूको भनाई। निर्वाचन आयोगको ऐतिहासिक उपलब्धि। 830 क्षेत्रको चुनावी तथ्याङ्क 72 घण्टाभित्रै सार्वजनिक। अनि पश्चिम एसियाको तनावबीच भारतमा इन्धन आपूर्ति सहज, नागरिकको सुरक्षाका लागि कूटनीतिक प्रयास जारी। आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 MHz तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब सुनाउन गइरहेछौ कार्यक्रम युवावाणी अन्तर्गत संयुक्त राष्ट्र संघको विश्वव्यापी सड़क सुरक्षा सप्ताहको अवसरमा विषय छ युवाहरूद्वारा ट्राफिक नियमको पालना।

नमस्कार आदरणीय श्रोता, आकाशवाणी गान्तोकबाट प्रसारित युवावाणी कार्यक्रममा हार्दिक स्वागत गर्दछु। म अनिशा कार्की आकाशवाणीबाट यहाँहरूसँग जोडिएकी छु। युवावाणी कार्यक्रमले युवावर्गका विचार, अभिव्यक्ति र समकालीन मुद्दाहरूलाई समेट्ने माध्यमको रूपमा कार्य गर्दै आएको छ। आजको प्रसारणमा हामी विचारशील संवाद, सामाजिक उत्तरदायित्व, रचनात्मक अभिव्यक्ति तथा समसामयिक विषयवस्तुहरूमाथि केन्द्रित हुनेछौं। यस कार्यक्रमको उद्देश्य केवल मनोरञ्जन मात्र नभएर युवाको बौद्धिक विकास, सामाजिक चेतना र राष्ट्रप्रतिको उत्तरदायित्वमा प्रेरणा दिनु पनि हो। युवा वर्गलाई सशक्त बनाउने, उनीहरूका आवाजलाई सशक्त मञ्चमा रूपान्तरण गर्ने र सकारात्मक सोचको विस्तार गर्ने हाम्रो अभिप्राय रहन्छ। आशा छ तपाईँहरू सम्पूर्ण श्रोतावर्गले आजको कार्यक्रमलाई जानकारीमूलक, विचार उत्तेजक र प्रेरणादायी रूपमा ग्रहण गर्नुहुनेछ। आजको यो तीव्र गतिमा अघि बढेको संसारमा हामी सबै कुनै न कुनै रूपमा सड़कका प्रयोगकर्ता हौ, कहिले पैदल यात्री, कहिले साइकल चालक त कहिले सवारी चालकका रूपमा। तर के हामीले कहिले सोच्छौ हाम्रो सानो असावधानीले कति ठूलो दुर्घटना निम्त्याउन सक्छ? आजको कार्यक्रममा हामी त्यही अत्यन्त महत्वपूर्ण र जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय विश्व सड़क सुरक्षा सप्ताहका बारेमा विस्तृत रूपमा चर्चा गर्नेछौ। यो केवल एक औपचारिक अभियान होइन, बरु सुरक्षित जीवनतर्फ सामूहिक प्रतिबद्धता हो। अब लागौं आजको मुख्य विषयतर्फ। विश्व सड़क सुरक्षा सप्ताह यूएन ग्लोबल रोड सेफ्टी वीक प्रत्येक वर्ष मनाइने एक महत्वपूर्ण अन्तर्राष्ट्रिय अभियान हो, जसको उद्देश्य विश्वभर बढ्दो सड़क दुर्घटनाका समस्या प्रति जनचेतना अभिवृद्धि गर्नु र सुरक्षित यातायात प्रणाली निर्माण

तर्फ सबैलाई प्रेरित गर्नु हो। यो अभियान वर्ल्ड हेल्थ अर्गनाइजेशन तथा युनाइटेड नेसन्सको पहलमा सञ्चालन गरिन्छ, जसले सड़क सुरक्षा जस्तो जटिल सार्वजनिक स्वास्थ्य समस्यालाई समाधान गर्न विश्व समुदायलाई एकीकृत बनाउने प्रयास गर्दछ। सड़क दुर्घटना वर्तमान समयको एक गम्भीर सार्वजनिक स्वास्थ्य संकटको रूपमा स्थापित भइसकेको छ। विश्वव्यापी तथ्याङ्क अनुसार प्रत्येक वर्ष करिब 11 लाख भन्दा बढी मानिसहरूको मृत्यु सड़क दुर्घटनाका कारण हुने गर्दछ भने करोड़ौं मानिसहरू घाइते हुन्छन्, जसमा धेरै जस्तोले स्थायी अशक्तताको सामना गर्नुपर्छ। विशेष गरी 5 देखि 25 वर्षको उमेर समूहका युवाहरूका लागि सड़क दुर्घटना मृत्युको प्रमुख कारण बनेको छ। यसले देखाउँछ सड़क सुरक्षा केवल यातायात व्यवस्थापनको विषय मात्र नभई मानव जीवन विकास र सामाजिक स्थायित्वसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय हो। विश्व सड़क सुरक्षा सप्ताहको स्थापना संयुक्त राष्ट्र संघको पहलमा गरिएको हो, जसले सड़क सुरक्षा दशकलाई समर्थन गर्दछ। यसको मुख्य उद्देश्य सदस्य राष्ट्रहरूलाई प्रभावकारी नीति निर्माण, कानूनी कार्यान्वयन र व्यवहारिक परिवर्तनतर्फ प्रेरित गर्नु हो। साथै यस अभियानले चालक, पैदल यात्री, साइकल चालक तथा यात्रुलाई आफ्नो जिम्मेवारी बारे सचेत गराउँछ। यस सप्ताहको विशेषता यसको विषयगत केन्द्रता हो। विभिन्न विषयहरूमा सुरक्षित गति, हेलमेटको प्रयोग, पैदल यात्रुको सुरक्षा र साइकल चालकको संरक्षण जस्ता विषयलाई प्राथमिकता दिएको छ। यसले विशेष गरी जोखिममा रहेका समूहहरूको सुरक्षामा जोड़ दिन्छ, किनकि विश्वका धेरै जसो सड़क दुर्घटनाका पीड़ित यिनै वर्गका हुन्छन्। प्रिय श्रोताहरू, अब हामीले लिएर आएका छौ छोटो सांगीतिक विश्राम एवं तपाईहरूलाई मनपर्ने गीत र रमाइला धुनहरू। यस विश्रामपछि हामी पुनः यसै विषयमाथि नै चर्चा गर्नेछौ। अहिलेलाई भने सुन्नुहोस् यो गीत।

हजुर श्रोता, गीत पछि पुनः स्वागत छ युवावाणी कार्यक्रममा। सड़क दुर्घटनाका कारणहरू बहुआयामिक छन्। अत्यधिक गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, मोबाइल प्रयोग जस्ता ध्यान विचलित गर्ने कार्यकलापहरू र ट्राफिक नियम उल्लंघन प्रमुख कारण हुन्। यसका अतिरिक्त खराब सड़क अवस्था, संकेत प्रणालीको अभाव, सवारी साधनको प्रविधि कमजोरी र कानूनी कार्यान्वयनको कमजोरीले पनि दुर्घटनालाई बढ़ावा दिन्छ। सड़क दुर्घटनाले आर्थिक र सामाजिक दुवै क्षेत्रमा गम्भीर असर पार्दछ। उपचार खर्च, उत्पादनशीलतामा कमी र दीर्घकालीन हेरचाहको कारण देशको अर्थतन्त्रमा ठूलो भार पर्छ। अनुमान अनुसार सड़क दुर्घटनाले देशको कुल गृहस्थ उत्पादनको उल्लेखनीय नोक्सान पुर्याउँछ। यस समस्याको समाधानका लागि प्रभावकारी नीतिगत हस्तक्षेप आवश्यक छ। गति निर्माण, हेलमेट तथा सीट बेल्ट अनिवार्यता, मादक पदार्थ सेवन गरी सवारी चलाउनु प्रतिबन्ध जस्ता उपायहरूले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्छ। साथै सड़क संरचनामा सुधार, स्पष्ट संकेत चिन्ह र पैदल तथा साइकल मैत्री पूर्वाधार विकास पनि अत्यन्तै आवश्यक छ। जनचेतना अभिवृद्धि सड़क सुरक्षाको मुख्य आधार हो। विद्यालय, संचार माध्यम तथा सामाजिक संस्थाहरूले सुरक्षित व्यवहार बारे जानकारी दिनु महत्वपूर्ण भूमिका खेल्छन्। विशेष गरी युवा पुस्तामा जिम्मेवार व्यवहार विकास गराउन दीर्घकालीन समाधानको आधार हो। प्रविधिको विकासले पनि सड़क सुरक्षामा सकारात्मक प्रभाव पारेको छ। आधुनिक सवारी साधनका प्रयोग हुने सुरक्षा प्रणालीहरू तथा ट्राफिक व्यवस्थापन प्रविधिले दुर्घटनाको जोखिम कम गर्न सहयोग पुर्याएको छ। यद्यपि यी सबै प्रयासहरूका बाद पनि सड़क सुरक्षा सुनिश्चित गर्नु अझै चुनौतीपूर्ण देखिन्छ। त्यसैले युनाइटेड नेसन्सले सन् 2030 सड़क दुर्घटनाबाट हुने मृत्यु दर आधा घटाउने लक्ष्य राखेको छ। यस लक्ष्य प्राप्तिका लागि सरकार, संस्था र नागरिक सबैको सहकार्य आवश्यक छ। भारत जस्ता देशहरूमा सड़क सुरक्षा अझै चुनौतीपूर्ण विषय बनेको छ, जहाँ सवारी साधनको तीव्र वृद्धि र धनत्वका कारण जोखिम उच्च छ। सिक्किम जस्तो पहाड़ी क्षेत्रमा झन सावधानी पूर्वाधार सुधार र सचेत व्यवहारको आवश्यकता बढ़ी देखिन्छ। आजको यथार्थ के हो भने सड़क दुर्घटनामा सबैभन्दा बढ़ी प्रभावित हुने समूह मध्ये युवा वर्ग अग्रस्थानमा छ। 5-25 वर्ष उमेर समूहका युवाहरूका लागि सड़क दुर्घटना मृत्युको प्रमुख कारण बन्दै आएको देखिएको छ। यसको अर्थ हाम्रो देशको भविष्य मानिने युवाहरू असावधानीका कारण अकालमै जीवन गुमाइरहेका छन्। युवा वर्ग राष्ट्रको ऊर्जाशील र सक्रिय जनशक्ति हो। उनीहरूमा नवीन सोच, ऊर्जा र सामाजिक परिवर्तन ल्याउने क्षमता हुन्छ। युवाहरूमा देखिने केही व्यवहारहरू जस्तै अत्यधिक गति, स्टन्ट ड्राइभिङ, मोबाइल फोन प्रयोग र ट्राफिक नियमको उल्लंघन आदि दुर्घटनाका प्रमुख कारणहरू हुन्। कहिलेकाहीँ फेसनका रूपमा गरिने यस्ता गतिविधिहरूले गम्भीर परिणाम निम्त्याउँछ। यसले देखाउँछ एवं बुझिन्छ कि ट्राफिक नियमको पालना केवल

कानूनी बाध्यता नभई जीवन रक्षा गर्ने आधार हो। सड़क सुरक्षा केवल चालकको मात्र जिम्मेवारी नभई पैदल यात्री एवं यात्रुहरू सबैले आफ्नो भूमिका बुझ्नुपर्छ। विशेष गरी युवा पुस्ताले उदाहरणीय व्यवहार देखाउनु आवश्यक छ, किनकि उनीहरू समाजका परिवर्तनकारी शक्ति हुन्। यस सन्दर्भमा विश्व सड़क सुरक्षा सप्ताहले युवालाई लक्षित गर्दै विभिन्न सचेतमूलक कार्यक्रमहरू सञ्चालन गर्दछ। विद्यालय, कलेज र सामाजिक सञ्जाल मार्फत युवालाई सुरक्षित व्यवहार अप्न्याउन प्रेरित गर्नुपर्छ। सड़क दुर्घटनाका कारणहरूमा मानव त्रुटि बाहेक अन्य पक्षहरू पनि धेरै छन्, जस्तै खराब सड़क अवस्था, सवारी साधनको प्राविधिक समस्या र कमजोर कानूनी कार्यान्वयन। तर यी सबै बीच सबैभन्दा महत्वपूर्ण पक्ष भनेको व्यक्तिगत जिम्मेवारी पनि हो। सड़क सुरक्षामा प्रविधिको प्रयोग पनि महत्वपूर्ण बन्दै आएको देखिन्छ। आधुनिक सवारी साधनहरूमा सुरक्षा प्रणालीहरू विकास भइरहेका छन्, जसले दुर्घटनाको जोखिम कम गर्न सहयोग पुर्याउँछ। भारत जस्तो देशमा जहाँ युवा जनसंख्या उच्च छ, ट्राफिक सुरक्षामा युवाहरूको भूमिका अझ महत्वपूर्ण हुनुपर्छ। सिक्किम जस्तो पहाड़ी क्षेत्रमा झन सावधानी आवश्यक छ, जहाँ सड़कको संरचना चुनौतीपूर्ण हुन्छ। सड़क सुरक्षा आधुनिक समाजको एक अत्यन्त महत्वपूर्ण सार्वजनिक स्वास्थ्य र विकास सम्बन्धी मुद्दा हो। विश्वव्यापी रूपमा सड़क दुर्घटनाले हरेक वर्ष लाखौं मानिसको ज्यान लिने गरेको छ, जसमा युवावर्ग सबैभन्दा बढी प्रभावित हुने समूहमा पर्दछन्। ग्लोबल रोड सेफ्टी विक, विश्व सड़क सुरक्षा सप्ताह जस्ता अन्तर्राष्ट्रिय पहलहरूले विशेष गरी युवालाई लक्षित गर्दै सुरक्षित यातायातमा व्यवहार, जिम्मेवार नागरिकता र नियम पालना सम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। हजुर श्रोता, विश्व सड़क सुरक्षा सप्ताहमाथि चर्चा त भइ नै रहनेछ। अहिले पुनः समय भएको छ गीतको, अहिलेलाई भने सुनहोस् यो गीत।

गीतपछि पुनः स्वागत छ युवावाणी कार्यक्रममा। हजुर श्रोता, सिक्किमको भौगोलिक संरचना, घुमौरो सड़क, उकालो ओह्रालो साँघुरा बाटो र आकस्मिक मौसम परिवर्तनले सड़क सुरक्षा चुनौतीलाई अझ जटिल बनाउँछ। यस्ता अवस्थामा सवारी चालकले उच्च स्तरको सतर्कता अपनाउनु आवश्यक हुन्छ। यहाँका युवाले यातायात नियमको पालना गर्दै सवारी साधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउनु पर्छ। जस्तै निर्धारित गति सीमा पालन गर्नु, सुरक्षित दूरी कायम तथा वर्षा वा कुहिरोको अवस्थामा विशेष ध्यान दिनु। यातायात निर्माणहरू सड़क सुरक्षाका आधारभूत स्तम्भ हुन्। यी नियमहरूको प्रभावकारी कार्यान्वयन र पालना बिना सुरक्षित यातायात सम्भव छैन। सिक्किममा यातायात प्रहरी तथा प्रशासनले समय समयमा जनचेतना अभियान सञ्चालन गर्दै आएका छन्, तर यसको सफलताको लागि युवाहरूको सक्रिय सहभागिता पनि अनिवार्य देखिन्छ। सड़क सुरक्षा केवल सरकारी निकायको दायित्व मात्र नभई प्रत्येक नागरिकको साझा उत्तरदायित्व बन्दछ। युवा वर्गले नियम पालना गर्दै अनुकरणीय व्यवहार प्रदर्शन गरेमा समाजमा सकारात्मक सन्देश प्रवाह हुन सक्छ। सिक्किमको सन्दर्भमा सुरक्षित सड़क संस्कृति निर्माणका लागि युवाको सक्रिय, सचेत र जिम्मेवार भूमिका अपरिहार्य छ। यसरी जब युवा स्वयं नियमको पालना गर्छन् र अरूलाई पनि प्रेरित गर्छन्, तब मात्र दिगो सड़क सुरक्षा सुनिश्चित गर्न सकिन्छ। सिक्किममा यातायात नियम पालना र सड़क सुरक्षाको अवस्था समग्र रूपमा हेर्दा मिश्रित तर चुनौतीपूर्ण देखिन्छ। राज्यले पछिल्ला वर्षहरूमा यातायात व्यवस्थापन, जनचेतना अभिवृद्धि र नियम कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय प्रयासहरू गरेको भए पनि व्यवहारगत पक्षमा अपेक्षित सुधार अझ पूर्व रूपमा हासिल भइरहेको छैन। उपलब्ध तथ्याङ्कहरूले देखाउँछन्, दुर्घटनाको संख्या अत्यधिक बढी नभए पनि मृत्युको दर भने उच्च रहेको छ, जसले सड़क सुरक्षाको गुणस्तर अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदछ। यस अवस्थाको मूल कारण मध्ये प्रमुख रूपमा चालकको लापरवाही, नियम प्रतिको उदासीनता र जोखिमपूर्ण व्यवहारहरू पर्दछन्। विशेष गरी युवा वर्गमा उत्साह र साहसको प्रवृत्ति कहिलेकाहीँ असावधानीमा परिणत हुँदा दुर्घटनाको सम्भावना उच्च हुने देखिन्छ। यसले सड़क सुरक्षाको समस्या केवल भौतिक पूर्वाधारसँग मात्र सम्बन्धित नभई मानव व्यवहार पनि गहिरो रूपमा जोडिएको छ भन्ने तथ्यलाई प्रष्ट पार्दछ। श्रोता, विश्व सड़क सुरक्षा सप्ताहको विषय वस्तुहरूमाथि जान अघि पुनः समय भएको छ गीतको। अहिलेलाई भने सुनोस् यो गीत।

सड़क सुरक्षा सप्ताह जसलाई यूएन ग्लोबल रोड सेफ्टी वीक भनिन्छ विश्वव्यापी रूपमा सड़क दुर्घटना न्यूनीकरण सुरक्षित यातायात प्रणालीको प्रवर्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष मनाइन्छ यस अभियान अन्तर्गत घोषणा गरिएका थीमहरू विषयवस्तुहरूले सामान्यकुल प्राथमिकता निर्धार गर्दै सड़क सुरक्षालाई बहुआयामिक दृष्टिकोणबाट हेर्ने आधार प्रदान गर्दछ प्राथमिक वर्षहरूमा सड़क सुरक्षा कुनै दुर्घटना होइन भन्ने अवधारणाले दुर्घटनालाई रोकथाम योग्य सामाजिक समस्याका रूपमा स्थापित गर्यो भने पछिल्ला वर्षहरू पैदल यात्रु बाल बालिकाका तथा गति नियन्त्रण जस्ता विषयहरूमा विशेष जोड़ दियो सन् 2021 नेतृत्वको भूमिकालाई केन्द्र बनाइएको थियो जसले नीतिगत तथा संस्थागत उत्तरदायित्वलाई उजागर गर्यो यसै क्रममा 2023 थीम #Love30 ले शहरी तथा बस्ती क्षेत्रमा 30 किलोमिटर पर आवर गति सीमालाई प्रोत्साहन गर्ने मानव जीवनको सुरक्षालाई सर्वोपरि मूल्यका रूपमा प्रस्तुत गर्यो यस वर्षको विषयवस्तु सुरक्षित सड़क सबैका लागि सेफ रोड्स फर अल भन्ने मूल भावनामा केन्द्रित रहेको छ जस्तै समावेशी दिगो तथा मानव केन्द्रित यातायात प्रणालीको विकासमा जोड़ दिन्छ यसले विशेष गरी कमजोर सड़क प्रयोगकर्ताहरू जस्तै पैदल यात्रु साइकल चालक बाल बालिका र ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै पूर्वाधार सुधार कड़ा कानूनी कार्यान्वयन तथा जनचेतनाको सुदृढीकरणलाई आवश्यक ठान्छ यसरी वैश्विक सड़क सुरक्षा सप्ताहका थीमहरूले केवल चेतनामूलक सन्देश मात्र नभई दीर्घकालीन नीतिगत सुधार अनुसन्धानमा आधारित योजना निर्माण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित व्यापक रणनीतिक दिशा निर्देशन प्रदान गर्दछ अन्त सिक्किममा यातायात निर्माण पालना सुधार हुँदै गएको भए पनि अझै सुदृढीकरण आवश्यक छ सड़क सुरक्षालाई सुनिश्चित गर्नका लागि प्रत्येक नागरिक विशेष गरी युवा वर्गले नियमहरूको पालन

आलोचना गर्दै अनुशासित र जिम्मेवार सवारी व्यवहार अप्न्याउनु अपरिहार्य छ। युवा नै परिवर्तनका वाहक हुन्। यदि युवाहरू सचेत र जिम्मेवार बने भने सड़क दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सक्छन्। यूएन ग्लोबल रोड सेफ्टी वीकका थीमहरूले सड़क सुरक्षालाई केवल यातायात व्यवस्थापनको विषयमा सीमित नराखी मानव जीवनको संरक्षणसँग प्रत्यक्ष जोड़िएको विश्वव्यापी विकास एजेण्डाका रूपमा स्थापित गरेका छन्। सुरक्षित सड़क सबैका लागि भन्ने वर्तमान अवधारणाले समावेशी दिगो र मानव केन्द्रित यातायात प्रणालीको आवश्यकता स्पष्ट पार्दै प्रत्येक नागरिक समुदाय तथा राज्य संरचनाको साझा उत्तरदायित्वलाई उजागर गर्दछ। अत प्रभावकारी नीति कार्यान्वयन, पूर्वाधार सुधार, कड़ा कानूनी व्यवस्था तथा जनचेतनाको सुदृढीकरण मार्फत मात्र सड़क दुर्घटनालाई न्यूनीकरण गर्न सम्भव हुन्छ। यस सन्दर्भमा सड़क सुरक्षालाई व्यक्तिगत व्यवहार परिवर्तनदेखि लिएर संस्थागत प्रतिबद्धतासम्म समावृत्ति प्रयासका रूपमा ग्रहण गर्नु आजको अपरिहार्य आवश्यकता हो, जसले सुरक्षित, व्यवस्थित र जीवनमय समाज निर्माणतर्फ मार्ग प्रशस्त गर्दछ। यसै सन्देशका साथ म अनिशा कार्की आजको प्रस्तुतिबाट बिदा चाहन्छु। सुरक्षित रहनुहोस्, सचेत रहनुहोस्। धन्यवाद। शुभरात्री।

हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगा हर्जमा पनि सुनिरहनु भएको छ। भर्खरै सुनिरहनु भएको थियो युवा वाणी कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्रसंघको विश्वव्यापी सड़क सुरक्षा सप्ताहको अवसरमा युवाहरूद्वारा ट्राफिक नियमको पालना। श्रोता अब प्रस्तुत छ अभिजितको आवाजमा रहेको केही गीत गजल।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
1: बिर्सन नसकिने गीतहरू।
0: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 मा कार्यक्रम बिर्सन नसकिने गीतहरू।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो अभिजितको आवाजमा रहेको केही गीत गजल हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता अब सुनाउने छौ कार्यक्रम सुर संसार अन्तर्गत पण्डित शिव कुमार शर्माद्वारा सन्तुर गायन।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
1: बिर्सन नसकिने गीतहरू
0: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7:35 बजेर कार्यक्रम बिर्सन नसकिने गीतहरू।

आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एयर मोबाइल एप मार्फत पनि हजुरले हामीलाई सुनिरहनु भएको छ। श्रोता समय रात्रिको 10 बजिसकेको छ र यो समय हो हाम्रो हजुरलाई विभिन्न हिन्दी फिल्मका गीतहरूका साथमा मनोरञ्जन गराउने। त आउनुहोस् यस हिन्दी फिल्मी गीतहरूको कार्यक्रम सुनिरहनुभएका सबै संगीत प्रेमी श्रोताहरूलाई कार्यक्रममा फेरि पनि स्वागत जनाउँदै कार्यक्रमको पहिलो कोसेली हजुरलाई सुनाउन गइरहेछौं। फिल्म आशिकीबाट गायक कलाकार कुमार सानु अनि अनुराधा पौडवालको युगल आवाजमा। श्रोता कहिलेकाहीँ प्रेम ठूलो आवाजमा होइन मनको ढोकामा विस्तारै दस्तक दिएर आउँछ, जसरी यो गीतले सम्झनाको हरेक कुनामा प्रेम भरिदिन्छ।

पहिलो भेट, पहिलो नजर र मनमा उठेका अनौठो कम्पन सायद प्रेमको शुरूआत यस्तै महसुसबाट हुन्छ, जहाँ आँखा बोल्छन् र शब्दहरू मौन हुन्छ। कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो प्रस्तुति हामीले लिएका छौं फिल्म साजनबाट गायक कलाकार एसपी बालासुब्रमण्यम अनि अल्का याग्नीको युगल आवाजमा।

श्रोता यदि तपाईको रेडियो सेट अंश भने सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट विभिन्न हिन्दी फिल्मका गीतहरू कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो प्रस्तुति हामीले लिएका छौं फिल्म 1942 अ लभ स्टोरीबाट गायक कलाकार कुमार सानुको एकल आवाजमा। श्रोता प्रेम सधैं बोल्नुपर्छ भन्ने हुँदैन, कहिलेकाहीँ एउटा नजरले नै सयौं भावना व्यक्त गरिदिन्छ र जब मन कसैको मुस्कानमा हराउँछ त्यहीबाट शुरू हुन्छ।

श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोताहरूले हालैमा विभिन्न हिन्दी फिल्मका गीतहरूका साथमा मनोरञ्जन गर्दै कार्यक्रमको अघिल्लो प्रस्तुति हामी सुनाउन गइरहेछौ फिल्म साजनबाट गायक कलाकार पंकज उदासको एकल आवाजमा। श्रोता, जब मनभित्रको पीड़ा शब्दले भन्न सक्दैन त्यति बेला गीतहरू नै मनको आवाज बन्दछन्।

श्रोता यदि तपाईको रेडियो सेट अंश भने सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट विभिन्न हिन्दी फिल्मका गीतहरू कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो प्रस्तुति हामीले लिएका छौं फिल्म दिल से बाट गायक कलाकार एआर रहमानको एकल आवाजमा। श्रोता मायाको कुनै सीमा हुँदैन, यो त कहिलेकाहीँ आधी झै आउँछ र मनको हरेक कुनालाई छुन्छ, त्यसपछि मानिस आफ्नै भावनामा हराउन थाल्छ। जब भावना गहिरो हुन्छ त्यो आँखाबाट होइन सिधै दिलबाट व्यक्त हुन्छ, ठिक यही जस्तै।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक सांगीतिक रूपक
1: बिर्सन नसकिने गीतहरू।
0: हजुर, यो पल्ट औ 10 मे 2026 आइतबार बेलुकी 7:35 मा हामी कुरा गर्नेछौ नेपाली लोक संगीतका सर्जकहरू बारे।

नेपाली लोक संगीतका सर्जकहरू भाग एक अन्तर्गत हामी कुरा गर्नेछौ झलकमान गन्धर्व, धर्मराज थापा अनि एलपी जोशी बारे। सुन्न नभुल्नुहोला आइतबार बेलुकी 7 बजेर 35 मिनटमा कार्यक्रम बिर्सन नसकिने।

हस्तश्रोत समय रात्रिको 10:30 भइसकेको छ। यसै कार्यक्रमका साथमा हाम्रो आजको तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू पनि यसरी नै समाप्त हुँदछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। भोलि फेरि बिहानको 6:30 प्रथम अधिवेशनका कार्यक्रमहरू लिएर उपस्थित हुनुहुन्छ भन्ने बाचाका साथ अहिलेलाई पनि आफू लगायत सम्पूर्ण आकाशवाणी टीम बिदा चाहन्छौ। बिदा दिनुहोस्। नमस्ते। शुभरात्री। जय हिन्द।